0: मेरे तो अजय छोरा छोरी सहने छन घर व्यवहार से कहा मरना चाहू। यह जवाब दियो, यानी कि कोई मरना चाह न जीवन चाहन छ।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98565385806 र 98465241. हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
0: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 MHz हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
2: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 12 गते मंगलबार, ईस्वी सम्वत जुलाई 28 तारिक सन् 2026, श्री शाक्य 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। आज आषाढ शुक्ल पक्षको चतुर्दशी तिथि साँझमा 5:56, त्यसपछि पूर्णिमा तिथि लाग्नेछ। नक्षत्रमा पूर्वसाढा दिनमा 1:57, त्यसपछि उत्तर साढा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा विष्कुम्भ 49:26 त्यसपछि पृथ्वीयोग लाग्नेछ। करोडमा भद्रा अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मित्र योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिन मान 33:41 अर्थात 13:31 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:25 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:54 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 6:17 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 3:53 रहेको छ। आज विश्व हेपाटाइटिस दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौ आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिका व्यक्तिहरूका लागि आज आर्थिक दृष्टिकोणले दिन मध्यम रहेको छ। अनावश्यक ऋण लिनबाट जोगिनु पर्नेछ। विलासिताका वस्तुमा पनि खर्च बढ्न सक्नेछ। खानपानमा गडबडी हुँदा पेट सम्बन्धी समस्याले तपाईँलाई सताउनेछ। यात्रा गर्दा सावधानी अप्नाउनुहोला। पुराना अधुरा कामहरूलाई पूर्णता दिनका लागि आजको समय उपयुक्त रहेको छ। पारिवारिक सम्बन्धमा मधुरता थाउनेछ भने सन्तानको प्रगतिले गौरव महसुस गराउनेछ। सामाजिक क्षेत्रमा तपाईँको मान प्रतिष्ठा बढ्ने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज उधार दिएको रकम फिर्ता आउन गाह्रो हुनेछ। स्वास्थ्यमा केही मौसमी समस्या देखिन सक्छ, सतर्क हुनुहोला। आर्थिक कारोबारमा पनि सतर्क हुनुपर्नेछ। मानसिक तनावबाट आज टाढै रहँदा राम्रो हुनेछ। तर नयाँ व्यावसायिक योजनाहरू बनाउनका लागि आजको दिन निकै राम्रो रहेको छ, उपयुक्त रहेको छ। प्रेम जोडीहरूका लागि आजको दिन सुखद रहनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा रुचि बढ्नेछ। नयाँ कुरा सिक्ने जिज्ञासाले गर्दा शैक्षिक क्षेत्रमा राम्रो प्रगति प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज तपाईँको कार्यक्षमताको माथिल्लो निकायबाट प्रशंसा हुनेछ। सानो लगानीबाट ठूलो प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवनमा केही सामान्य मनमुटाव हुन सक्छ। साना कुरालाई लिएर विवाद नगर्नु नै बुद्धिमानी हुनेछ। साथीभाइसँगको सहयोगले नयाँ योजना शुरू गर्नुपर्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। परिवारसँग छोटो दूरीको यात्रा तय हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँगको सम्बन्ध सुधार भएर जाने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज दिन निकै सफल रहनेछ। व्यवसायमा नयाँ रणनीतिको प्रयोग गर्दा लाभ हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। समाजका प्रतिष्ठित व्यक्तित्वसँगको उठबसले भविष्यका लागि नयाँ बाटो खुल्दै जानेछ। दिनभरि काममा सक्रिय रहँदा मानसिक स्फूर्ति बढ्नेछ। भ्रमण अथवा छोटो यात्राको योग पनि देखिएको छ। पारिवारिक वातावरण शान्त सुखमय रहने देखिएको छ। सन्तानको प्रगतिले आज मनमा हर्ष छाउनेछ। स्वास्थ्यमा पनि सुधार आउने र आत्मविश्वासमा वृद्धि हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज लगानीका स्रोतहरू बढ्दै जानेछन्। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने उचित समय पनि रहेको छ। घरमा कुनै रमाइलो उत्सव अथवा पार्टीको आयोजना हुन सक्छ। मित्रताको घेरा फराकिलो बन्दै जानेछ। आज स्वास्थ्यमा कुनै ठूलो समस्या देखिँदैन। सकारात्मक सोचले दिनलाई अझ राम्रो बनाउने देखिन्छ। घर जग्गा अथवा सम्पत्ति सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। लामो समयदेखि दाजुभाइ बीचको तनाव आज अन्त्य हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज पारिवारिक जीवनमा खुसियाली छाउनेछ। दाजुभाइ अथवा दिदीबहिनीसँगको सम्बन्ध अझ सुमधुर रहनेछ। विद्यार्थीहरूको लागि आजको दिन उत्कृष्ट रहेको छ। पठन पाठनमा ध्यान केन्द्रित हुनेछ र परीक्षाको नतिजा सकारात्मक आउनेछ। स्वास्थ्यमा ताजगी महसुस हुनेछ। परोपकारी कार्यमा समय व्यतीत गर्दा मनलाई आनन्द हुनेछ। तपाईँले आफ्नो कार्यकुशलताले सबैको मन जित्न सक्नुहुनेछ। जटिल मानिएका कामहरू सजिलै सम्पन्न हुने देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज सामाजिक काममा तपाईँको सक्रियता बढ्नेछ। कसैलाई मद्दत गर्दा तपाईँलाई आत्मसन्तुष्टि मिल्नेछ। तर अरूको मामिलामा धेरै चासो नदिनुहोला, अन्यथा तपाईँलाई नै समस्या पर्न सक्नेछ। पारिवारिक वातावरणमा केही खिचतानी आउन सक्छ। पुराना साथीभाइको सल्लाहले तपाईँको समस्या समाधान गर्न मद्दत गर्नेछ। आफ्नो योजनालाई गोप्य राखेर काम गर्नुहोला। मौसमी रोगको संक्रमणबाट बच्नका लागि तपाईँले आज आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज नयाँ परियोजनाको जिम्मेवारी प्राप्त हुनेछ, जसले तपाईँको करियरमा नयाँ उचाइ प्रदान गर्नेछ। कुनै धार्मिक यात्रामा जाने योजना पनि बन्न सक्नेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। मानसिक रूपमा तपाईँ निकै बलियो महसुस गर्नुहुनेछ। प्रेम र सम्बन्धका लागि विशेष दिन रहेको छ भने प्रेमी प्रेमिकाका बीचमा असमझदारी हटेर जानेछ। व्यापार र व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। सहकर्मीहरूले तपाईँको काममा पूर्ण सहयोग गर्ने देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिनमा सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ। काममा अलि धेरै मेहनत गर्नुपर्नेछ, तर नतिजा भने सोचे जस्तो आउने छैन। अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नै बलबुतामा काम गर्नुहोला। आर्थिक दृष्टिकोणले खर्चमा वृद्धि हुनेछ। पारिवारिक सदस्यहरूसँगको सम्बन्धमा केही चिसोपन आउन सक्नेछ। विद्यार्थीहरूका लागि एकाग्रतामा कमी आउन सक्नेछ। स्वास्थ्यमा पनि समस्या आउन सक्ने भएकाले एकपटक स्वास्थ्य जाँच गराउनुहोला। कुनै पनि महत्वपूर्ण निर्णय लिनु अघि सोच विचार गरेर मात्रै अघि बढ्नुहोला। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन विशेष लाभदायक रहनेछ। आर्थिक पक्ष सबल हुनाले बचत गर्ने योजना बनाउन सक्नुहुनेछ। सामाजिक सेवामा रुचि बढ्दै जानेछ। असहाय र दुखी व्यक्तिहरूलाई सहयोग गर्दा तपाईँको मान सम्मानमा वृद्धि हुनेछ। नयाँ मानिसहरूसँगको परिचयले भविष्यका लागि मार्ग प्रशस्त गर्दछ। पारिवारिक जीवन सन्तुलित रहनेछ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रबाट महत्वपूर्ण उपलब्धि हासिल हुनेछ। स्वास्थ्य अवस्था उत्तम रहनेछ। शरीरमा नयाँ ऊर्जा महसुस हुनाले कठिन कामहरू पनि सजिलै सम्पन्न हुने ग्रह गोचर रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। व्यापारबाट राम्रो मुनाफा प्राप्त हुनेछ। साझेदारीमा गरिएको लगानीले सन्तोषजनक फल दिनेछ। पारिवारिक वातावरण निकै रमाइलो र सौहार्दपूर्ण रहनेछ। आफन्त र इष्टमित्रको भेटघाटले तपाईँको मनलाई प्रसन्न बनाउनेछ। घरमा खुसियालीको माहौल रहनेछ। प्रेम जीवनमा सुधार आउनेछ। प्रेमीसँगको सम्बन्धमा निकटता बढ्नेछ। आज गरिने वैदेशिक यात्राले तपाईँको भविष्यको ढोका खोल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन भावनात्मक र सुखद रहनेछ। आर्थिक दृष्टिकोणले दिन मध्यम रहनेछ। आमदानी राम्रो भए पनि खर्च बढ्ने देखिन्छ। कार्यक्षेत्रमा सानातिना समस्याहरू आउन सक्नेछन्। ती समस्यालाई सजिलै हल गर्न सक्नुहुनेछ। तपाईँका सहयोगीको व्यवहार सहयोगी रहनेछ। पारिवारिक जीवनमा आपसी सहयोग र प्रेम कायम रहनेछ। स्वास्थ्यमा सामान्य उतार चढाव आउने भएकाले सावधानी अपनाउँदा निकै राम्रो हुनेछ। आज सकेसम्म टाढाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइत। साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा धनु राशिमै रहनेछन्। त्यसैले आज पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम दक्षिण र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा गर्न नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला। बिहानमा 5:22 7:04 रोग बेला रहनेछ। बिहानमा 7:04 8:46 उद्योग बेला रहनेछ। बिहानमा 8:46 10:28 चर बेला रहनेछ। बिहानमा 10:28 मध्याहमा 12:10 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:10 दिनमा 1:52 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:52 3:34 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:34 5:16 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 5:16 6:57 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:57 8:16 उद्योग बेला रहनेछ। साँझमा 8:16 9:34 चर बेला, राति 9:34 10:52 लाभ बेला रहनेछ। राति 10:52 12:10 अमृत बेला, राति 12:10 1:28 काल बेला रहनेछ। राति 1:28 2:40 शुभ बेला, राति 2:40 4:04 रोग बेला रहनेछ भने राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि उद्वेग बेला रहनेछ। त्यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय दिनमा 3:00 4:30 सम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6:00
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825127014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेर्नु सांगलो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला, यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु, जसमा मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9860-15947, 9850-32575।
3: हेलो
4: सुनिता,
3: हजुर सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ र थ्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-57-9915।
9: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 9560-22-25, 9560-26-110।
10: होइन ए बुढा, बिहान बिहान काई नलाकाऊ।
11: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि

0: को जाल झोका अर्जन करना समिष्ट कष्ट उद्योग जान लगे
1: हो बुढ़ा हमारा माइतापनी त्यहीं झाल ढोका सटर रेलिंग राखे ढुक्का भा थे त्यां
2: हाम्रा पोखरी ग्राहकहरूलाई विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टील एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165419485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0165529004 स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9850041440 9850601727 र 9808214040 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरु अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855335394
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
4: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
4: पोखरा 2 बिन्दावासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
5: मोबाइल नम्बर 9846059581
4: 9166715475
7: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न

0: Уманга.
1: यस संसारमा असम्भव कुराहरूलाई सकारात्मक सोचले सम्भव बनाउँछ।

समय शुभ रहोस, एकदम उत्कृष्ट रहोस, तपाईका राम्रा राम्रा हर मनोकामना पूर्ण हुन्। एउटा एउटा बहानाले हामी खुशी बटुल्ने गर्दछौं। यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालौं। त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ। हामी सुन्दर देखिन्छौ। मनभित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईँको नजिकै हाजिर भएकी छु मन्दिरा। यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दै अभिनन्दन गर्दछु।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चीजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु।

बत्ती बाल्नुहोस्, अँध्यारो हटाउनुहोस् आफ्नो जीवनमा। सुख र शान्तिले आफ्नो जीवन जिउनुहोस्। आज म तपाईँलाई जे दिन गइरहेको छु त्यो सबभन्दा अमूल्य चीज हो। तपाईँ जादू मन्त्र बिर्सन सक्नुहुन्छ, कुनै चीज छ भने त्यसलाई हराउन पनि सक्नुहुन्छ, तर म जे दिन गइरहेको छु यदि तपाईँले यो कुरा बुझ्नुभयो भने तपाईँको पूरै जिन्दगी परिवर्तन हुनेछ। यो भन्दा बहुमूल्य चीज अरू हुनै सक्दैन, किनकि यो हो कुरा विवेकको, यो हो कुरा यस जीवनको, यो हो कुरा यस जीवनमा आनन्द लिने विषयको, यो हो कुरा यो जुन जीवन रूपी उपहार तपाईलाई प्राप्त भएको छ त्यसलाई स्वीकार गर्ने बारेमा।

अनि कसले तपाईलाई यो जीवन दिए, कसले तपाईलाई यो जीवन दिए? उनले तपाईलाई यो जीवन दिए जसले सारा संसारको रचना गरेका हुन्। तपाई चन्द्रमालाई हेर्नुहुन्छ, आज म सुन्दै थिएँ त एकजनाले भन्यो, कसैले गीत गायो भने चारवटा चन्द्रमा उदाए जस्तै हुनेछ। यदि कुनै राति साँच्चै नै चारवटा चन्द्रमा उदाए भने मलाई त हाँसो उठ्यो, तुरन्तै डाक्टर कहाँ जानेछन्, मैले त चारवटा चन्द्रमा देखिरहेको छु, केही त गडबडी भयो। अनि चारवटा चन्द्रमा उदाउनु भनेको कुनै चीजको उपस्थितिमा त्यो माहौलको शोभा बढ्नु हो, माहौल राम्रो हुनु हो। यति राम्रो चीज जुन प्राप्त भएको छ, मानिसले त कल्पना पनि गर्न सक्दैन यो भन्दा राम्रो चीज उसले अरू के पाउन सक्छ। त तपाईलाई म एउटा उदाहरण दिन्छु, अनि तपाई यो सुन्नुहोस्, किनकि यदि यो उदाहरण बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुनेछ। त म एउटा कोठा बनाउन लगाउँछु, बनाइएको छैन, बनाउन लगाउँछु, अनि त्यो कोठा एकदमै राम्रो कोठा छ, सुन्दर कोठा छ, राम्रो भन्दा राम्रो सिंहमरमरको छ त्यसको भुइँ, भित्तामा चित्रकला यस्ता यस्ता मानिसहरूको छ जो संसारमा सुप्रसिद्ध छन्, त्यसमा राम्रो भन्दा राम्रो पर्दा लगाइएको छ, त्यसमा गलैंचा जुन बिछ्याइएको छ त्यस कोठामा, त्यो यस्तो बिछ्याइएको छ कि कुरै नगरौं, त्यसमा हरेक चीजको प्रबन्ध छ। अब एकजना यस्तो व्यक्तिलाई म खोज्दछु जो साँच्ची नै निकै गरीब छ, जोसँग केही पनि छैन। हेर्नुहोस्, यस्तो व्यक्ति, यस्तो दरिद्र व्यक्ति जसले यस्तो कोठाको उसको जीवनमा कल्पना पनि गर्न सक्दैन, उसलाई म भन्छु कि म तिमीलाई एउटा यस्तो ठाउँमा लिएर जान्छु जुन अत्यन्तै राम्रो छ, अब उसलाई त्यस कोठासम्म म लिएर जान्छु, रातिको समय छ अनि रात पनि यस्तो छ, अँध्यारो, चन्द्रमा छैन, छेउ छाउमा कहीँ कतै पनि बत्ती छैन, निष्पट्ट अँध्यारो, सबै ठाउँमा अँध्यारै अँध्यारो छ। अनि ऊ त्यस कोठामा प्रवेश गर्छ, जसै ऊ त्यस कोठा भित्र जान्छ म उसलाई एउटा कुरा भन्छु कि बत्ती बाल्न नबिर्सिनु, उसले त्यो कुरा बिर्सिन्छ, अब कोठामा प्रवेश गर्छ, यताउता हेर्ने कोशिश गर्छ, उसले केही देखिरहेको त छैन, अनि के गर्न थाल्छ, हातले छाम्न थाल्छ, अब उसले हातले छाम्न थाल्छ, अनि त्यहाँ एकदमै राम्रो सुन्दर भाँडो राखिएको छ सिसाको, र त्यो झर्छ

0: अब के भयो भुइँमा त्यसै सिसा अनि उसले देखिरहेको त छैन अलि अघि जान्छ त्यसपछि उसलाई सिसाले घोच्छ घोच्छ कि घोच्दैन अनि के हुन्छ दुख्छ पीड़ा हुन्छ कराउँछ अब के गरोस् बिचराले जब खुट्टामा सिसाले घोच्यो भने अघि बढे दुख्छ तै पनि दुख हैन त अनि पछि गयो तै पनि दुख अब उसले आँखा ठूलो पारेर हेर्ने कोशिश गर्छ उसले आँखा जति उघारेर हेरे पनि यति उघारे पनि अँध्यारो छ भने उसले केही देख्न त सक्दैन जे होस् यदि उसले आफ्नो खुट्टाबाट सिसा निकाले पनि ऊ कता जाला उसले देखिरहेको छैन सिसा कहाँसम्म फैलिएको छ अनि उसले के गरोस् एउटै कुरा छ के यो कोठा राम्रो छ कि छैन त्यो कुरा कहिले थाहा हुन्छ त्यो कहिले थाहा हुन्छ बत्ती बालेपछि त्यसमा जुन कला छ त्यसको आनन्द उसले कहिले लिन सक्छ त्यहाँ जुन खानेकुरा राखिएका छन् तिनलाई उसले कहिले देख्न सक्नेछ त्यहाँ जुन पलङ राखिएको छ त्यसमा उसले कहिले सुत्न सक्नेछ यी सारा कुरा आनन्द लिने चित्रकलालाई हेर्ने खानेकुराको आनन्द लिने पलङमा सुत्ने सिसाबाट बच्ने पानी पिउने यी सबै समस्या बत्तीकै हो त्यसो भए मेरो एउटा प्रश्न छ तपाईँ नै हो ऊ मैले भने गरिब गरिब जोसँग केही पनि छैन जब तपाईँ जन्मिनु भयो तपाईँसँग के थियो कति पैसा थियो तपाईँसँग जब तपाईँ आमाको गर्भबाट जन्मिनु भयो कति पैसा ल्याउनु भएको थियो आफूसँग एक कौडी पनि थिएन सबभन्दा दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र गरिब भन्दा पनि गरिब दरिद्र दरिद्र दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र गरिब भन्दा पनि गरिब यस्तो गरिब त कोही पनि छैन र नौ महिनादेखि केही खाएकै थिएन नौ महिनादेखि केही पनि खाएको थिएन हेर्नुहोस् जब म जान्छु संसारमा मानिसहरू मसँग यही प्रश्न सोध्छन् हजुर पानी छ कि छैन यो कोठामा अनि म के भन्छु बत्ती बाल्नुहोस् जब प्रकाश हुन्छ भने तपाईँ देख्न सक्नुहुनेछ जब तपाईँ देख्न सक्नुहुनेछ भने तपाईँका शंका आफसे आफ हट्नेछन्
1: थप जानकारीका लागि प्रेमरावत.com अथवा 01-590-1765 र 98-43-1650 सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
10: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9850-11-09, 9828-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: 93 97 659 50960
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हामी सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबै ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै भनिए नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको।
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। मनुष्य जन्म अत्यन्त दुर्लभ छ भनेर धेरै शास्त्रहरूमा उल्लेख गरिएको छ र यो मनुष्य जन्म धेरै योनिपछि प्राप्त हुने हो। यो जन्मको सदुपयोग गर्न शास्त्रले मार्गदर्शन गरेका छन्। तर हामी मनुष्य जन्म प्राप्त भइसकेपछि यही माया मोह सांसारिक जीवनमा नै केन्द्रित भएर जीवन व्यतीत गर्यौं भने यो जीवन फेरि व्यर्थ हुन्छ। त्यसकारण ब्रह्म ज्ञान, आफू स्वयंलाई जान्नु र आफू यो जीवनमा किन आए भनेर मनन गर्नु नै मनुष्य जीवनको सार्थकता हुन सक्छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ अमृत संस्था नेपालका संस्थापक ब्रह्मविद गुरू विष्णु प्रसाद खरेल हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। गुरूजी, यहाँलाई कार्यक्रममा

0: हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यो अमृत संस्था नेपाल यो कस्तो किसिमको संस्था हो गुरुजी?
1: शास्त्रमा मृत भनेको मर्ने चिजलाई मृत भनिन्छ। जुन माटाको नाम पनि मृत हुन्छ, यो माटाबाट आएको अन्नको रसबाट बनेको, माटाबाट आएको अन्नको रसबाट बनेको चाहिँ जुन तत्व चाहिँ जो वीर्य बन्छ, त्यो वीर्य फेरि पिताजीले खाएको चाहिँ अन्नको रसबाट वीर्य बन्छ र माताजीले खाएको अन्नको रसबाट रज बन्छ। रज वीर्यको संयोगबाट हाम्रो शरीर बनेको हुन्छ। यो शरीर माताको थुप्रो पनि भनिन्छ र मर्ने भएको हुनाले यसलाई मृत पनि भनिन्छ। मृत शब्दको दुईटा अर्थ, एउटा माटो एउटा मर्ने, त्यो मर्नु भन्ने र माटो भन्ने एउटै अर्थ आउने भएको हुनाले मृत भयो। तर हामी चाहिँ अमृत हो, किनभने हामी यो शरीर होइन, हामी आत्मा हो। आत्मा भनेको त अमृत वस्तु हो, किन अमर हो, अमर भनेको अमृत, मृत भनेको मर्ने, अमृत भनेको नमर्ने। त्यसो नमर्ने आत्मा तत्वलाई चिनाइदिने भएको हुनाले हामीले त्यही हाम्रो उद्देश्य भएको हुनाले हामीले चाहिँ हाम्रो संस्थाको नाम अमृत संस्था नेपाल भनेर राखेका छौँ।
0: जुन चाहिँ मृत हुँदैन,
1: जो मर्दैन तत्वलाई देखाइदिने। अब त्यो अमर तत्वलाई देखाउनको लागि साधन त फेरि सबै चाहिन्छ। कर्मयोगले चाहिँ ज्ञान भक्ति योगमा पुर्याइदिन्छ, भक्ति योगले ज्ञान योगमा पुर्याइदिन्छ, ज्ञान योगबाट बल्ल मोक्ष हुन्छ। त्यसो मोक्ष हो यो त, अमृत भनेको त मोक्ष हो, मोक्ष स्थिति हो। त्यो मोक्ष स्थितिमा ब्रह्म ब्राह्मी स्थितिमा पुर्याइदिने जुन लक्ष्य हो हाम्रो, त्यो लक्ष्यमा पुग्नको लागि चाहिँ हामीले सदाचारबाट शुरू गर्नुपर्छ। सदाचार, सद्विचार र अनि सद्ज्ञान, यो तीनटा पाता छन् हाम्रो वेदमा, तीन विभाग छ, तीन काण्ड छ वेदमा। त्यो तीनै काण्डलाई चाहिँ हाम्रो अमृत संस्थाले अवलम्बन गर्छ।
0: हामीलाई भन्न एकदमै सजिलो शब्द ब्रह्म ज्ञान भन्छौ, तर त्यो शब्दभित्रको गहिराई यति छ, त्यो तपाईँहरू डुबिराख्नु भएको छ होला होइन? यसलाई तपाईँले कसरी व्याख्या गर्नुहुन्छ, ब्रह्म ज्ञान भनेर कसरी बुझाउने आम नागरिकलाई?
1: हजुर, अब यसमा चाहिँ वेदान्त शास्त्रमा बताइएको छ, जाग्रत स्वप्न सुसुप्ति तीन अवस्था हुन्छ। तीन अवस्थामा जाग्रत अवस्थामा भएको सारा व्यवहारलाई थाहा पाउने चाहिने, आफू हो यो व्यवहार सत्य होइन, स्वप्नमा जाँदा हराउँछ, व्यवहार गरेकोलाई थाहा पाउने आफू आत्मा चाहिँ अमृत हो, अमर आत्मा हो। त्यो यो व्यवहार त जाग्रतको संसारको व्यवहार, स्वप्नमा जाँदा हराउँछ, अनि स्वप्नमा देखिएको संसार पनि बिम्बिएपछि हराउँछ। त्यसैले जाग्रत स्वप्न दुइटै बराबरी हो भन्छौँ हामी, हाम्रो शास्त्रले पनि त्यही भनेको छ। आद्य जगत गुरु भगवान शंकराचार्यले त्यही भन्नुभयो, वेदव्यास गुरुले ब्रह्मसूत्रमा त्यही भन्नुभयो। त्यही कुराको चाहिँ हाम्रा परम पूज्य ब्रह्मज्ञानी श्री गुरूदेव डाक्टर सतीश चन्द्र चक्रवर्ती, जो अमृत जो अद्वैत संस्थाका संस्थापक गुरू हुनुहुन्छ, परम पूज्य ब्रह्मज्ञानी श्री गुरूदेव, उहाँले चाहिँ यही कुरा बताउनु भयो। नेपाली ग्रन्थहरू धेरै प्रशस्त छन् नेपालमा, ब्रह्मज्ञानका कुराहरू चाहिँ उहाँले लेखेका ग्रन्थहरू प्रशस्त छन्। त्यसलाई नेपाली उपनिषद भनेर नाम राख्नुभएको छ। त्यो नेपाली उपनिषदले चाहिँ यही कुराहरू भनिराखेको छ कि अति सरल भाषामा के भन्नुहुन्छ उहाँले भने, जाग्रत अवस्था स्वप्नमा जाँदा हराउँछ, स्वप्न अवस्था जाएपछि हराउँछ, दुइटै मिथ्या हो। सुसुप्ति अवस्थामा जाँदा जाग्रत स्वप्न दुइटै हराउँछ, सुसुप्ति अवस्था पनि बिउजेपछि हराउँछ। तर सुसुप्ति अवस्थामा चाहिँ आनन्दको मात्रै अनुभव हुन्छ, त्यहाँ स्वप्न रहित निद्रा हो। सुसुप्ति भनेको स्वप्न नदेखेको निद्रा, आनन्दको अनुभव, जस्तो गाढ निन्द्रा पनि भनिन्छ, मस्त निन्द्रा पनि भनिन्छ, त्यसलाई सुसुप्ति अवस्था भनिन्छ। केही पनि नजान्ने मान्छेले पनि सुसुप्तिको आनन्दलाई जाग्रतमा याद गर्न सक्छ। सुसुप्तिको आनन्दलाई जाग्रतमा याद गर्यो भनेदेखि त हामी ब्रह्मज्ञानमा पुगिहाल्छौँ। आखिर अब विशेष रूपले व्याख्या गर्दाखेरि चाहिँ जाग्रत अवस्था, स्वप्न अवस्था, सुसुप्ति अवस्था चाहिँ आगामा पाइ हुन्, एक अर्कोमा गएर हराउने, तिनै अवस्थाको साक्षी, जो तिनै अवस्थालाई थाहा पाउने आफू चाहिँ काहीँ पनि नहराउने, त्यो नहराउने तत्वलाई चाहिँ आत्मा भनेको छ। जो आत्मा हो त्यही ब्रह्म हो। आत्मा एकजनाको मनको कुरालाई थाहा पाउने आत्मा हो भने, साराको मनलाई थाहा पाउने चाहिँ सर्वआत्मा ईश्वर हो। र सारा भन्ने त माया हो, यो मिथ्या वस्तु हो। त्यो मिथ्या वस्तुलाई चाहिँ मिथ्या भनेर बुझिसकेपछि अनि जे भागिरहन्छ त्यही ब्रह्म हो। किन मिथ्या वस्तु त सधैँ रहँदैन, हराउँछ होइन, सुसुप्तिमा हराउँछ, समाधिमा हराउँछ, सन्धिमा हराउँछ, विचार गरेपछि ज्ञानीको अनुभवमा पनि तीन अवस्था रहँदैन, संसार रहँदैन, आफू ब्रह्म मात्रै भएको अनुभव हुन्छ। त्यसो भएको हुनाले ब्रह्मानन्दमा पुगेका महापुरूषहरूले संसारलाई साँचो रूपले हेर्नुहुन्न, यो मिथ्या रूपले व्यवहार गर्नुहुन्छ। यसरी मिथ्या रूपले व्यवहार गरेपछि अनि ब्रह्मस्वरूपको अनुभव गर्नलाई सजिलो हुन्छ, आनन्द हुन्छ, सधैँ आनन्दमा डुब्नु नै ब्रह्म ज्ञान हो। हामी शरीर छुट्ने बेलामा पनि हामीले आनन्दको मात्रै अनुभव गर्न सक्छौ, त्यो शरीर जान्छ भने हामीलाई चिन्ता हुँदैन ब्रह्म ज्ञान गरिसकेपछि। यो शरीर त चाहिँ हामीले मल त्याग गरे जस्तो दिशा गर्दाखेरि त्यो फालेको चाहिँ त्यो तत्त्वलाई हामीले त्यसलाई फर्केर हेर्दैनौ, त्यस्तै यो शरीर पनि यो ज्ञानीलाई अलिकति बोझा भएको थियो, ज्ञानीको शरीर गयो ब्रह्म भएर बसिन्छ, कुनै जन्म मरण चक्र जानु पर्दैन। त अज्ञानी मान्छे चाहिँ के हुन्छ भने वासना भएको हुनाले जन्म मरणमा घुम्न जान्छन् अज्ञानीहरू, त ज्ञानीहरू चाहिँ ब्रह्ममा मिल्छन्, ब्रह्म ज्ञान गरेर ब्रह्म भएर बस्छन् भनेर शास्त्रले बताएको छ। यो कुरालाई हामीले अभ्यास गरेर सत्सँग गरेर आफ्नो अनुभवमा उतार्नुपर्छ। त्यसको लागि हाम्रो अमृत संस्थाले फेरि साँझ ठाउँ ठाउँमा सत्सँगको आयोजना गरेको छ, सबै भक्तहरूलाई चाहिँ आकर्षण गर्ने सत्सङ्गमा लगाउने गर्छ। गीता भागवतका सार कुराहरू सुनाउँछ, अमृत वचन गीता अमृत ग्रन्थहरू हामी सुनाउँछौ।
0: यो ब्रह्मानन्द जति बेला पनि आनन्दै आनन्द होइन, त्यो अवस्थामा पुग्नको लागि मानिसले आफै भित्रको लोभ मोह अहंकार त्याग्नुपर्छ। त्यो मैले त्यागे भनेर मुखले बोलेर त भएन, व्यवहारमा देखिनु पर्यो, त्यो अभ्यास गर्न कतिको गाह्रो छ।
1: हजुर, अब यो सदाचारीलाई सजिलो हुन्छ, दुराचारीलाई गाह्रो हुन्छ। जो मान्छेसँग श्रद्धा छ, शास्त्र अनुसार अनुकूल चलेको छ, शास्त्र अनुसार जसको व्यवहार छ उसको लागि केही गाह्रो हुँदैन, उसमा चित्त शुद्ध हुन्छ। संसारमा विषय भोगमा आसक्ति छैन भने, संसारको विषय भोगबाट वैराग्य भएको छ भने विवेक बुद्धिको उदय हुन्छ। अनि विवेक बुद्धिमा चाहिँ भुस र चामललाई छुट्याए जस्तो यो शरीर चाहिँ भुस जस्तो हो, मन बुद्धि मनमा आएका कल्पनाहरू चाहिँ भुस जस्तो हो, सारा कल्पनालाई जान्ने जो साक्षी रूपले रहेको भित्र भगवान जो हृदयमा भन्नुभएको छ त्यो भगवान चाहिँ चामल जस्तो। भुस र चामललाई छुट्याउँदाखेरि जसरी चाहिँ भुसलाई हामी फालिदिन्छौँ चामललाई चाहिँ राख्छौँ, त्यसै गरी हामी पनि यो शरीर नाशवान भएको हुनाले यो मिथ्या हो, जन्मनुभन्दा पहिले यो शरीर थिएन, मृत्युको पछि शरीर रहँदैन, बीचमा पनि शरीर परिवर्तनशील छ, बालक अवस्था आयो गयो, जवान अवस्था आयो गयो, वृद्ध अवस्था पनि सधैँ रहिरहँदैन। यी सबै शरीर चाहिँ यो भुस जस्तो हो, सारा कुरालाई थाहा पाउने बालक जवान वृद्ध सबै अवस्थालाई थाहा पाउने, जाग्रत स्वप्न सुसुप्ति सबै अवस्थालाई थाहा पाउने त्यो चैतन्य वस्तु चाहिँ आफू हो। यस्तो विचार हाम्रो श्रद्धा भक्तिले विचार गर्यौं भने ब्रह्मज्ञान सहज हुन्छ, सहज हुन्छ।
0: हजुर, वैदिक तथा उपनिषद दर्शनमा चाहिँ चेतनाका चार अवस्थाहरूको वर्णन गरिएको छ, अघि यहाँले भने जस्तै जाग्रत अवस्था, स्वप्न अवस्था, सुसुप्ति अवस्था र तुरीय अवस्था। यो एकपछि अर्को गर्दै प्राप्त हुने कुरा होला नि होइन, स्टेप बाई स्टेप। त्यो तुरीय अवस्थासम्म पुग्न चाहिँ मानिसले यो आत्माले चाहिँ कति संघर्ष गर्नुपर्छ, यत्तिकै तुरीय अवस्थामा त पुगिँदैन होला, त्यहाँ साधनाको आवश्यकता त पक्कै छ होला नि गुरुजी होइन र?
1: त्यसको लागि आदि जगद्गुरु भगवान शंकराचार्य जो हुनुहुन्छ, पहिलाको आदि जगद्गुरु शंकराचार्य, उहाँले एउटा बडो मार्मिक श्लोक लेख्नुभएको छ। सत्सङ्ग त्वे निसङ्ग त्वम्, निसङ्ग त्वे निर्मोह त्वम्, निर्मोह त्वे निश्चली तत्त्वम्, निश्चली तत्त्वे जीवन मुक्ति भन्नुभएको छ। सत्सङ्ग त्वे भनेको सत्सङ्ग गरेपछि, सत्सङ्गमा भाग लिएपछि, त्यसको अभ्यास गरेपछि। निसङ्ग भनेको असङ्ग आत्माको अनुभव हुन्छ, असङ्ग आत्माको अनुभव भएपछि मोह नष्ट हुन्छ। मोह भनेको देहात्म बुद्धि, देहमा आफू बुद्धि, संसारमा साँचो बुद्धि र संसार विषय भोगमा आसक्ति, यसलाई मोह भनिन्छ। जब सत्सङ्गद्वारा विवेक बुद्धिको उदय भएर आफ्नो हृदयमा रहनुभएको परमात्माको दर्शन गरेपछि, त्यो हृदयमा विराजमान परमात्मालाई मेरै वास्तव स्वरूप हो भनेर निश्चय भएपछि हाम्रो मोह नष्ट हुन्छ, अनि हामीलाई निश्चली तत्त्व प्राप्त हुन्छ, हाम्रो चित्त शान्त हुन्छ, अनि अचल आत्माको अनुभव हुन्छ, अनि त्यो अचल आत्माको अनुभवलाई नै जीवन मुक्ति भनेको छ। यसरी जीवन मुक्त हुन्छ भनेर आद्य जगद्गुरु भगवान शंकराचार्यले यो श्लोक बताउनु भएको छ।
0: हजुर हजुर, आधुनिक विज्ञान र वैदिक दर्शनले चाहिँ निन्द्रा तथा चेतनालाई चाहिँ कसरी हेर्छन् गुरुजी?
1: अब आधुनिक वैज्ञानिकहरूले पनि अब निन्द्रालाई त महत्व दिनुभएको छ, किन निन्द्रा लागेन भने मान्छे रोगी हुन्छ, कमजोर हुन्छ। अब भिटामिन खानेकुरालाई मात्रै हामी भिटामिन भन्छौँ, निन्द्रालाई पनि भिटामिन भनेर भनिएको छ, किन निन्द्राएन भनेदेखि कमजोर हुन्छ मानिस, एकदम कमजोर भएर रोग लाग्न सक्छ, रोगी हुन सक्छ, चिन्ताले त चितामा पुर्याउँछ भनेको छ। त्यसमा यो वैज्ञानिक दृष्टिकोणमा पनि यो कुरा सही छ, निलाउनै पर्छ हामीले। र हाम्रो पारमार्थिक हिसाबले पनि हाम्रो आध्यात्मिक तरिकाले अथवा हाम्रो वैदिक शास्त्रले पनि निन्द्रालाई ठूलो महत्व दिएको छ। 10 बजेदेखि 4 बजेसम्म चाहिँ निदाउनै पर्छ, 10 बजे सुतेर 4 बजेसम्म निदाएपछि 6 घण्टा सुतेपछि त निद्रा पुग्छ, त्यसपछि हामी निरोगी रहन सक्छौ। निद्रा अवस्थाको जागेर विचार गर्ने हो भनेदेखि त्यसलाई जसलाई सुसुप्ति भनियो नि, स्वप्नको विचार गरेर संसारलाई मिथ्या भनेर बुझ्नुपर्छ, सुसुप्तिको याद गरेपछि म ब्रह्म हुँ भन्ने कुरा ज्ञान हुन्छ, ब्रह्म ज्ञान हुन्छ। जगत मिथ्या हो भन्ने कुरालाई बुझ्नको लागि चाहिँ स्वप्नको विचार गर्ने, अनि म ब्रह्म हुँ भन्ने कुराको विचार गर्नु पर्यो भने सुसुप्ति विचार गर्ने। त्यसै निद्राको महत्व त यहाँ धेरै छ, ठूलो छ, किन निद्रा अवस्थामा हामी ब्रह्म भएका हुन्छौ, त्यो अनुभवलाई जागृतमा आएर प्रतिभिज्ञाद्वारा, प्रतिभिज्ञा भनेको त्यहाँ भएको अनुभवलाई यहाँ तानेर यहाँ ल्याएर अनुभव गरेपछि हामी समाधिमा पुग्न सक्छौ, अनि समाधिमा पुगिसकेपछि हामी साक्षात्कारमा पुग्न सक्छौ, होइन तुरीय अवस्थामा पुग्न सक्छौ, किन तीन अवस्थालाई जहिले प्रकाश गर्छ त्यसलाई तुरीय भनेको छ। जागृत स्वप्न सुसुप्ति तीन अवस्था चाहिँ अज्ञान अवस्था हो, अज्ञानीको अवस्था हो, तुरीय भनेको ज्ञानीको अवस्था, अनि ज्ञानी परिपाक भइसकेपछि चाहिँ तुरीयातीत भन्ने अर्को अवस्था पनि छ, तुरीयातीत अवस्था पनि छ, होइन जागृत स्वप्न सुसुप्तिको अपेक्षाले तुरीय भनियो, तुरीयमा बसेर तीन अवस्थालाई छोडिसकेपछि तुरीय अवस्था पनि हरा तुरीयातीत भएर विलय हुन्छ।
0: अनि यो सामान्य मानिसले चाहिँ दैनिक जीवनमा यी चार अवस्थाको ज्ञानबाट चाहिँ के लाभ लिन सक्छन्?
1: यो अवस्थाको यदि विचार गर्यो भने, विचार गर्नु भनेको सदुपयोग गर्नु, अवस्थालाई सदुपयोग गर्नु, मान्छे धेरैले दुरुपयोग गरिरहेका छन्। अब जागृतमा भएको सुखलाई नै साँच्चै सुख मानेर त्यसैमा मस्त छन् सबै मान्छेहरू। अब योभन्दा माथिको सुखको खोजी नै कसैलाई छैन, अनुसन्धान नै छैन, त्यो अनुसन्धान नगरेको हुनाले, त्यसलाई दुरुपयोग गरेको हुनाले सबै मान्छे दुखी छन्। यदि यसलाई हामीले सदुपयोग गर्ने हो भने, विचार गर्ने हो भने, ज्ञानवानहरूको शरणमा गएर सुनेर बुझेर सत्सँग गरेर हाम्रो शास्त्रलाई चाहिँ शास्त्रीय मर्यादालाई पालना गरेर, जस्तो हाम्रो चाहिँ 16 प्रकारका संस्कारहरू छन् है, ती 16 प्रकारका संस्कारहरूमा 4-5 मात्रै हाम्रो अहिले प्रचलनमा छ, त्यो पनि कतै छ कतै छैन, त्यो पनि संस्कारविहीन भएका छन् सबै मान्छेहरू। त्यो संस्कारविहीन नहुनको लागि हामीले के गर्नु पर्यो भनेदेखि शास्त्रको अध्ययन गर्नु पर्यो पहिला, आफूले अध्ययन गर्न नसके अध्ययन गरेका गुरूहरूको चाहिँ विचारलाई अवलम्बन गर्नु पर्यो, उहाँहरूको कुरा सुन्नु पर्यो, त्यति गरिसकेपछि अनि हामीले यो अवस्थालाई सदुपयोग गर्न सक्छौ, जागृत स्वप्न सुसुप्ति तीन अवस्थालाई छोडेर तुरीयमा अडिन सक्छौ, तुरीयबाट तुरीयातीत पनि पुग्न सक्छौ, सनातन वस्तुलाई भेटाउन सक्छौ। सनातन वस्तु भनेको, सनातन तत्व भनेको ब्रह्म तत्व हो, सनातन धर्म भनेको ब्रह्म तत्वलाई चिनाइदिने धर्म हो। हाम्रो वैदिक सनातन धर्म भनेकै जुन धर्मले हाम्रो ब्रह्म तत्वलाई चिनाइदिन्छ, त्यहाँ पुग्ने साधन पनि त्यसैमा छ, कर्मयोग, भक्तियोग, ज्ञानयोग। कर्मयोगबाट चित्त शुद्ध हुन्छ, कर्म पनि दुई प्रकारका छन् त्यहाँ, सकाम कर्म र निष्काम कर्म। सकाम कर्मबाट चाहिँ स्वर्गसम्म जान्छ, मोक्ष हुँदैन, निष्काम कर्मले चाहिँ मोक्षको बाटो लगाइदिन्छ, चित्त शुद्धिपूर्वक विवेक बुद्धिको उदय हुन्छ र विवेक बुद्धिमा आत्मदर्शन हुन्छ, त्यो आत्मालाई नै परमात्मा भगवान भनेर बुझेर त्यसैको ध्यान गर्दा गर्दै भक्ति हुन्छ, ध्यान गर्नु नै भक्ति हो, भगवानमा प्रेम गर्नु नै भक्ति हो, हुँदाहुँदै हामी ज्ञानमा पुगिसकेपछि मायातीत हुन सक्छौ, होइन भक्तहरू माया अधीनमा हुन्छन्, मायातीत हुनको लागि ज्ञान गर्नु पर्यो, विचार गर्नु पर्यो मायातीतमा पुग्नको लागि। अब अनि ईश्वर कोटिमा पुगेपछि चाहिँ मायालाई अधीन गर्न सकिन्छ, ईश्वरले मायालाई अधीन गरेको हुन्छ, जीव चाहिँ मायाको अधीनमा हुन्छ, र ब्रह्ममा पुगिसकेपछि मायातीत हुन्छ, त्यहाँ माया मोहले छुँदैन ब्रह्ममा पुगेको ज्ञानीलाई। त्यो ब्रह्ममा पुग्नलाई फेरि व्यवहार छोड्नु पर्दैन, सन्यासी नै हुनुपर्छ भन्ने छैन, व्यवहारमा बसेर सत्सङ्ग गरेर कुरा बुझ्नु पर्यो, घरलाई नै एउटा धर्मशाला सम्झाउनु पर्यो, हाम्रो गुरुदेवले लेख्नु भएको एउटा अमृत वचन भन्ने किताब छ, त्यसमा व्यवहारिक शिक्षा भन्ने छ। व्यवहारिक शिक्षामा के भन्नुभयो भने तिमी घरमै बसेर घरलाई धर्मशाला जस्तो सम्झेर तिमी चाहिँ नि ज्ञानी हुन सक्छौ, मुक्त हुन सक्छौ। सन्यासी भनेर बाहिरी सन्यासी नभए पनि तिम्रो भित्री सन्यास हुन सक्छ, किनभने भित्र अहंकारलाई त्याग गर्नु नै सबभन्दा ठूलो सन्यास हो। किन सन्यासी महाराजहरूले पनि अहंकारलाई त्यागेनन् भनेदेखि सन्यासी हुन सक्दैनन्, मुक्त हुन सक्दैनन्। त्यसो भएको हुनाले हामीले चाहिँ नि अहंकारलाई त्याग्नुपर्छ, सत्सँग गरेर विवेक बुद्धिको सहाराले, अनि बल्ल हामी मुक्त हुन सक्छौ।
0: मुखले सन्यासी भन्ने, घर गृहस्थ त्याग्ने, तर त्यो भोग कामना चाहिँ रकै छ मनमा भने त
1: त्यो त भएन, ढोङ्गी भन्छ,
0: ढोङ्गी
1: भन्छ।
0: हजुर, पक्कै पनि अझ सन्यास्त आश्रमलाई चाहिँ के अरे गृहस्थ आश्रमलाई अझै उच्च कोटीको सन्यास्त पनि भनिन्छ, गृहस्थ आश्रममै बसेर होइन, जसले चाहिँ यो ज्ञान प्राप्त गर्न सक्छ।
1: हजुर, सत्सङ्ग र विचार भयो भनेदेखि गृहस्थ आश्रम पनि सन्यास आश्रम भन्दा पनि उच्च कोटीको हुन्छ यो, होइन? किनभने विवेक विचार छैन, सत्सङ्ग नगरी विवेक विचार आउँदैन। सत्सङ्ग गरेपछि विचार आउँछ,
0: होइन?
1: चार साधन प्राप्त गर्नुपर्छ भनेको छ कि यो वेदान्त सुन्नको लागि, विवेक, वैराग्य, सम दम आदि सर सम्पत्ति, सम दम उपरति तितिक्षा श्रद्धा समाधान, यो छवटा सम्पत्ति, अनि अन्तिममा चतुर्थ साधन हो मोक्षको इच्छा, मुमुक्षा। यो चार साधन प्राप्त गरेर अनिखेरि बल्ल चाहिँ वेदान्त शास्त्र सुन्नुपर्छ। वेदान्त भनेको ज्ञानको पूर्णता, वेदान्त भनिन्छ, वेदको उच्च भाग हो वेदान्त। त्यसैलाई उपनिषद पनि, उपनिषद भनेको पनि वेदान्त हो, वेदान्त दर्शनमा आधारित उपनिषदहरू हुन्छन्। तर वास्तवमा चाहिँ सदाचार नभइकन, शुद्ध आचरण नभइकन सद्विचार आउँदैन, सद्विचार नभइकन सद्ज्ञान हुँदैन। फेरि खानपान शुद्ध चाहिन्छ, खानपान जथाभावी भयो भने पनि हामी कुरा बुझ्न सक्दैनौ। त्यसैलाई उपनिषदमा भनिएको छ, आहार शुद्धौ सत्व शुद्धि, सत्व शुद्धौ ध्रुवा स्मृति भनेर भनिएको छ, होइन? यस्तो कुराहरूलाई हामीले ख्याल गर्नुपर्छ, ख्याल गर्यो भने हामी ज्ञानी हुन सक्छौ।
0: हामीले यति धेरै कुरा गरिरहेछौ, अब वैदिक सनातन धर्मलाई चाहिँ एउटा हाम्रो ऋषि मुनिहरूले अगाल्दै आउनुभएको धर्म, संस्कार, संस्कृति, कमसे कम हजुरहरूको पुस्ताले यसलाई पूर्ण रूपमा अगाल्नु भएको छ, हाम्रो सम्मको पुस्ताले यो देखेर ए यस्तो भनिरहेछौ। अब आउने पुस्ताहरू अलिकति अर्कै क्षेत्रतिर जान खोजे जस्तो, होइन, यो त ढोङ्गियो भन्ने खालको नि देखिन्छ। यो वैदिक सनातन धर्मको संरक्षण र प्रवर्धनमा के कस्ता कामहरू गर्न आवश्यक देख्नुहुन्छ हजुरले?
1: हजुर, धन्यवाद। त्यसको लागि हाम्रो अभियान संस्थाले एउटा ठूलो योजना बनाएको छ, अभियान छ हाम्रो। हामीले यो पाल्पा जिल्लामा एकै ठाउँमा यो रामपुर नगरपालिकाको वडा नम्बर 1 65 रोपनी जग्गा किनेका छौँ। 65 रोपनी के को लागि त भन्दाखेरि त्यहाँ चाहिँ अब सत्सङ्ग गर्ने वृद्ध वृद्धा आमा बुबाहरूको लागि आश्रम बनाउनको लागि, अनि त्यहाँ फेरि गाई पालेर गाईको दूध उहाँहरूलाई खुवाउनको लागि, अनि अर्को कुरा विद्यार्थी पनि हामीले कति सक्छौँ त्यो अनुसार हामीले यथाशक्य विद्यार्थी राखेर पढाउनको लागि, अनि पढाएर ती विद्यार्थीलाई पनि सकेसम्म उपयुक्त भोजन गराउनको लागि गोपालन व्यवस्था गर्ने भनेर, र अनि त्यसको साथसाथै अब गुरूकुल आश्रम गीता मन्दिरहरू निर्माण गरेर, अनि त्यहाँ एउटा राम्रो वातावरण, एउटा ब्रह्म धाम बनाउने, हाम्रो उद्देश्य हो ब्रह्मधाम बनाउने, ब्रह्मधाम बनाएर सबै उमेरका साना बालबालिकादेखि लिएर वृद्ध वृद्धासम्मलाई चाहिँ त्यहाँ बोलाएर सगभर त्यहाँ खानपानको पनि व्यवस्था मिलाएर एउटा अन्न क्षेत्रकै चाहिँ खडा गरेर खोलेर, अन्न क्षेत्र खोलेर अनि सबै व्यवस्था गरेर त्यहाँ हामीले चाहिँ नेपाल अधिराज्यभरिका सबै चाहिँ सज्जनहरूलाई त्यहाँ बोलाएर अनि त्यसको शाखाहरू फेरि अन्त अन्त पनि खोल्ने गरी त्यसरी हामीले गुरूकुल आश्रमको स्थापना गर्न लागेका छौँ। त्यो हाम्रो योजना छ, त्यसरी हामीले चाहिँ नेपाल अधिराज्यभरि नै हाम्रो चाहिँ यो खोल्ने, र अनि हाम्रा नागरिकहरूलाई, सबै नागरिकहरूलाई, सबैलाई चाहिँ हामीले यो धार्मिक शिक्षा दिने, संस्कार बनाउनको लागि हामीले चाहिँ सल्लाह दिने, र यस्तो कुराहरू हामीले गर्न आँटेका छौँ। अमृत संस्था नेपालको ठूलो अभियान छ।
0: यो अमृत संस्था नेपालमा चाहिँ कति हुनुहुन्छ सदस्यहरू, जस्तै यसको शाखाहरू पनि कति?
1: शाखाहरू अहिले हामीले धेरै बनाउन सकेका छैनौँ, काभ्रेतिर 3-4 शाखाहरू छन्, अनि काठमाडौँमा पनि थोरै छ शाखा, अनि यता पाल्पामा पनि शाखा खोलेको छ हामीले, यता कास्की जिल्लामा छ,
0: अनि
1: त्यस्तै तिन चार जिल्ला, चार पाँच हजार जिल्लामा हाम्रो शाखाहरू छन्। तर हामीले यसलाई अझ बढाउँदै अरू बढी शाखा खोल्ने पनि हाम्रो लक्ष्य छ,
0: र
1: बढाउँदै जाने हामीले विभिन्न तरिकाले अरू अरू संस्थालाई पनि हाम्रोमा समेट्ने हाम्रो लक्ष्य छ। सबै संस्थाहरूलाई बोलाएर एउटा चाहिँ सहभागिता जनाएर सबैलाई चाहिँ समन्वय तरिकाले हामीले चाहिँ यो कार्यक्रमलाई नेपाल अधि राज्यभरि गुरूकुल आश्रम भयो भनेदेखि त्यहाँ चाहिँ हामीले संस्कार दिन सक्छौ। अहिलेको चाहिँ यो नेपाल सरकारको शिक्षामा स्कूल क्याम्पसहरूमा चाहिँ यस्तो छैन, यस्तो चाहिँ यो हाम्रो धार्मिक शिक्षा दिने वातावरण नभएको हुनाले हामीले छुट्टै चाहिँ हामीले व्यवस्था गरेर हाम्रो संस्थागत रूपमा हाम्रा नागरिकहरूलाई, साना साना बच्चाहरूलाई धार्मिक शिक्षा दिएर र अरू युवाहरूलाई पनि हामीले बोलाएर यो धार्मिक शिक्षाको धर्मको महत्व, हाम्रो वैदिक सनातन धर्मको महत्व बुझाउनको लागि हामीले यो अभियान चलाउँदैछौ, त्यो काम गरिराखेका छौँ।
0: जस्तै युवा पुस्ताहरूलाई यसतर्फ आकर्षित गर्न के कस्ता कार्यक्रम छन्? तपाईँले यसरी अभियान लिएर हिँड्दाखेरि युवाहरूको चासो चाहिँ कतिको पाउनुहुन्छ?
1: युवाहरूले अलिक कम युवाहरूले चासो लिनुभएको छ, धेरै जसो चाहिँ अब बहिर्मुखी हुनुहुन्छ, उहाँहरू बहिर्मुखी अब विदेश जाने, अहिले त नेपालमा त सबैलाई विदेश जाने चासो परिराखेको छ, पैसालाई नै ठुलो मान्ने जस्तो भइराखेको छ। त्यसैले अब हामीले सम्झाउन सकेसम्म हामीले गरिराखेका छौँ, अलिअलि थोरै थोरैले चाहिँ चासो लिइरहनु भएको छ युवाहरूमा चाहिँ थोरै थोरै, तर हामीले जागृत बनाउँदैछौ। युवा चरित्र निर्माण परिषद भन्ने पनि छ हाम्रो संस्थाभित्र, नारी कल्याण परिषद नेपाल, युवा चरित्र निर्माण परिषद नेपाल, अनि वृद्ध ज्येष्ठ नागरिक सेवा परिषद भनेर हामीले यसको परिषदहरू पनि बनाएका छौँ।
0: यसलाई
1: धेरै ठूलो महान रूपमा चाहिँ हामीले यो संस्थालाई बढाउने हामीले योजना गर्दैछौ।
0: हजुर, जस्तै युवाहरूलाई हामीले आकर्षित गर्न नसक्नुको कारण के जस्तो लाग्छ? कहीँ कतै हामी नै दोषी छौ कि? किनभने हामी त्यो परम्पराबाट गुज्रदै आयौं, वैदिक सनातन धर्म अगाल्दै आयौं, हाम्रा बाउ बाजेले हामीलाई सिकाउनु भयो र हामीले सिक्यौं, हामीले सिकाउनमा कहीँ कन्जुसाई गर्यौं कि कहीँ हामी नै ढुलमुल भएर त होइन यस्तो भएको?
1: होइन, प्रत्येक परिवारमा सबैजनाले अलि जुन ज्येष्ठ नागरिकहरूले चाहिँ नि आफ्नो छोराछोरीलाई शिक्षा दिनुपर्छ सानैदेखि, होइन सानैदेखि नै, यो त परिवारमै गुरूकुल हुनु पर्यो, परिवारमै जस्तो शास्त्रमा मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव भनेको छ, त्यो कुरा हामी कहाँ भएन। किन माताजीले नै आफ्नो बच्चाहरूलाई यो शिक्षा दिनुपर्छ, माताजी नै पहिलो सक्षम हुनु पर्यो, माता पिताहरू नै सक्षम नभएको कारणले गर्दा पनि हाम्रा बच्चाहरू बहिर्मुख हुनुभएको हो। किन सानै उमेरदेखि नै हामीले शिक्षा दिन सकेनौं हाम्रा छोराछोरी सन्तानहरूलाई, सानै उमेरदेखि नै उहाँहरूलाई हामीले सानै उमेरदेखि शिक्षा दिने हो भने यसमा उपनिषद्मा प्रमाण छ।
0: हिज
1: न मदरासा चाहिँ रानीले बच्चालाई चाहिँ कोक्रामा राखेर तोम शुद्ध होसी, तोम बुद्ध होसी, तोम निरञ्जन होसी, बाबु हे छोरा हे छोरी तिमी शुद्ध हो, बुद्ध हो, मुक्त हो, हे बाबु हे नानी तिमीहरू चाहिँ यस्तो हो भनेर सानैदेखि नै शिक्षा दिँदाखेरि उनीहरू अलि ठुला हुँदाखेरि त म ब्रह्म हो, म त मुक्त स्वरूप हुँ भन्ने, जे भने पनि मान्ने, अनुशासित हुने, त्यस्तो चाहिँ थियो पहिले। त्यस्तो चाहिँ राजा रानीले पनि त्यस्तो गर्ने, गृहस्थ आश्रममा बसेका सबै व्यक्तिहरूको त्यो धारणा थियो पहिले पहिले, त्यो थियो र पो सबै नागरिकहरू असल हुनुहुन्थ्यो, जस्तो चाहिँ राम राज्य भनिन्छ, रामको पालामा राम पनि ज्ञानी हुनुहुन्थ्यो, रामले जताततै सत्सङ्गको वातावरण, धार्मिक वातावरण चलाउनु भएको थियो। अब अहिले त्यस्तो खालको चाहिँ शासन पनि छैन, राज्यको पनि त्यो कुनै कार्यक्रम छैन, र घर घरमा पनि चाहिँ त्यो वातावरण नभएको हुनाले गर्दाखेरि हाम्रा बालबच्चाहरू को बहिर्मुखता हुनु, धर्ममा अनास्था हुनुमा कारण त्यही हो।
0: हजुर हजुर, पक्कै पनि यो हामी हाम्रै कारण पनि छ, तर जो धर्म अनुशासन नैतिक शिक्षामा लागेको छ उसको जीवन चाहिँ छुट्टै खालको देखिन्छ, होइन?
1: एकदम चाहिँ रमणीय जीवन हुन्छ, एकदम सुखमय जीवन हुन्छ,
0: त्यो दुःखमा पनि सम के सुख दुःख होइन
1: समभाव हुन्छ,
0: समभाव हुन्छ, हजुर त्यो देखिएको छ,
1: हो हो, यो त प्रमाणित भएको छ।
0: हजुर, यो वैदिक शिक्षा र आधुनिक शिक्षा बीचको सन्तुलनलाई मिलाएर लैजान के गर्नुपर्छ जस्तो लाग्छ गुरु?
1: यसलाई सन्तुलनमा मिलाउनलाई चाहिँ नि अब होइन के अर्को खास केही छैन, हामीले हामीसँग चाहिँ के हुनु पर्यो भनेदेखि नैतिकता हुनु पर्यो, नैतिकता इमान्दारीता हुनु पर्यो, हामीमा इमान्दारीता हुनु पर्यो, किन व्यवहारमा चाहिँ धन पनि चाहिन्छ, धन नकमाउनु भने होइन, किनभने हामी लक्ष्मीका भक्त भयौं धन पनि कमाउन सक्छौ, सरस्वतीको भक्त बन्यौं भने ज्ञान पनि कमाउन सक्छौ, त्यसैले महासरस्वतीको आराधना गरेपछि ज्ञान मिल्छ, महालक्ष्मीको आराधना गरेपछि धन मिल्छ, अनि महाकालीको आराधना गरेपछि हाम्रो बल मिल्छ, हाम्रो शक्ति, हाम्रो शारीरिक बल मिल्छ। त्यसो भएर चाहिँ पहिले राजाको चाहिँ प्रशस्तिमा के भनिएको थियो भने त्रिशक्ति पट्ट भनिन्थ्यो राजालाई, त्रिशक्ति पट्ट भनेको महासरस्वती महालक्ष्मी महाकालीका कालीको चाहिँ नि शक्ति प्राप्त गरेका तीन त्रिशक्तिलाई प्राप्त गर्नुभएको थियो धार्मिक राजाहरूले, जस्तो राम जस्ता अरू राजाहरूले चाहिँ तीन प्रकारको शक्ति थियो र पो जुन बेला जे चाहियो त्यो गर्न सक्ने होइन, ज्ञानको प्रचार पनि गर्ने अनि सबै चाहिँ धनको लागि महालक्ष्मीको आराधना गर्ने यज्ञ गर्ने, ज्ञानको लागि त्यस्तै ज्ञान यज्ञ गर्ने सरस्वतीको आराधना गर्ने, अनि त्यहाँबाट बल चाहियो महाकालीको पनि आराधना गर्ने, जस्तो लडाईँ गर्न जानु पर्यो भने महाकालीको आराधना गर्ने, त्यो प्रचलन थियो पहिले। अब अहिले त्यो कुराहरू अलि केही कमजोर हुँदै गएको छ।
0: अहिले भनौँ न के हुन्छ र पूजा पाठ होइन धर्म संस्कारले के हुन्छ र भन्ने खालको आयो कि,
1: यो कुरा नबुझेर
0: हामीले
1: शिक्षा दिन नसकेर।
0: हजुर हजुर, यो साधना नै हो पूजा पाठ पनि होइन गुरु,
1: पूजा पाठ पनि साधना हो।
0: हजुर
1: हो, गीतामा भगवान्ले भन्नुभयो नि श्रीमद् भगवद् गीताको 65 श्लोकमा के भन्नुभयो भने 18 अध्यायको 65 श्लोक है, मनमना भव मद भक्तो मध्याजी माम नमस्कुरु भन्नुभयो, तिमी सक्छौ भने तिम्रो मन सबै मलाई अर्पण गर, तिमी तुरुन्तै मुक्त हुन्छौ, यदि मन अर्पण गर्न सक्दैनौ भनेदेखि भक्ति गर, मेरो भावना मात्रै गर, तिम्रो मनले मलाई भावना गर है, मनमना भव मद भक्तो मेरो भक्ति गर, त्यो पनि गर्न सक्दैन भने मन न मध्याजी भनेको मेरो पूजा गर, पूजा रूप कर्म गर, पूजा गर्नको पनि तिमीलाई अनुकूल परेन, पूजा गर्नको लागि पनि अक्षम भयो भने नमस्कार मात्रै पनि गर, तर मान्न त मान, त्यसो भन्नुभयो भगवान्ले, मनमना भव मद भक्तो मध्याजी नमस्कुरु भन्नु, योबाट मार्मिक उपदेश हो कि यो भगवानको गीताको, अनि के चाहिँ गर्न सकिन्छ त्यो गर, सके ज्ञान गर, नसके भक्ति गर, त्यो पनि नसके कर्म गर, कर्म पनि गर्न नसके नमस्कार मात्रै पनि गर, मान झुक भनिएको छ कि, यसरी हामीले जुन शास्त्र मान्यौं भने भगवान पनि खुसी हुनुहुन्छ,
0: कति राम्रो हो नि। अझ भनौँ न श्रीमद् भगवद् गीतामै गीताको मलाई लाग्छ अध्याय 6:5 हो कि होइन, 6 श्लोक हो कि, 6:5 कुन श्लोक हो, आफ्नो आत्माको उद्धार आफै गर होइन, उद्धारे आत्मनात्मानम नात्मानम अवसादयेत आत्मना हात्मनो बन्धुर आत्मै बरी पुरात्मनम भनेर भन्नुभएको छ भने आफ्नो आत्माको उद्धार आफै गर भन्नुभएको छ।
1: 5 र 6 श्लोक दुइटैमा यो सम्बन्धित कुरा छ, यही कुरा छ दुइटै श्लोकमा।
0: हजुर हजुर,
1: यो एउटा मार्मिक कुरो हो, अरू केही गर्नु परेन, तिमीले सबै काम गर शरीरबाट, मनले चाहिँ मलाई सम्झ, तिम्रै भित्र छु म, फेरि होइन भित्र मात्रै होइन बाहिर पनि छु, 7 अध्यायको 7 श्लोकमा चाहिँ सूत्रेमणि गणाइब भन्ने उदाहरण दिनुभयो, सारा जीव र जगत चाहिँ मालाको दाना जस्तो हो, म चाहिँ धागो जस्तो हुँ भन्नुहुन्छ भगवानले
0: होइन,
1: जीव र जगतको भित्र म धागो जस्तो भएर उनिएर बसेका छु, धागो चुडियो भनेदेखि माला छरपट्ट हुन्छ, तर धागो चुडिएन भने माला अडिन्छ, त्यस्तै म भएर मैले अड्याएर यो जगत अडिएको छ भन्नुहुन्छ भगवानले होइन, म धागो जस्तो भएर अब मेरो भित्र बसेको चाहिँ चैतन्य, मेरो मन बुद्धिको साक्षी भएर बसेको चैतन्य चाहिँ एउटा मालाको दानाभित्रको धागो जस्तो हो, अनि अरू सारा प्राणी साना भुसुना किरादेखि लिएर ब्रह्मासम्मका सम्पूर्ण प्राणीको भित्र बसेको चैतन्य चाहिँ मालाभित्रको दानाको भित्र धागो जस्तो होइन, एउटा मालाको दानाभित्रको धागोलाई जानेपछि सबै जानियो, धागो त एउटै छ, एउटा शरीरभित्र बसेको चैतन्य र सारा प्राणीको भित्र बसेको चैतन्य एउटै चैतन्य हो, यस्तो कुरा बुझेपछि त मुक्त हुने केही गाह्रै भयो, तर यो भावनामा उतार्नु पर्यो,
0: भित्र
1: चाहिँ हामीले त्यसलाई अभ्यास गर्नु पर्यो
0: हजुर
1: अभ्यास गर्नु भने सबभन्दा ठुलो कुरो अभ्यास अभ्यास भन्दा ठुलो अरू केही छैन
0: अभ्यास त योग युक्तेन चेतसा नान्ने गामिन
1: हजुर हो
0: धेरै छन् यस्ता तर हामीले पढे पनि त्यो के त्यो भाव बुझेर अध्ययन गर्न पर्यो
1: बुझेर गर्नु पर्यो श्रद्धा भक्तिपूर्वक
0: श्रद्धा
1: भक्तिपूर्वक
0: हजुर पक्कै पनि हाम्रा शास्त्रहरू यति महत्वपूर्ण छन् हरेक शब्द शब्दमा सूत्र केही न केही ज्ञान छ कि हरेक अक्षरमा ज्ञान छ त्यो ज्ञान चाहिँ हामीले ग्रहण गर्न सकिरहेको छैन है त्यो ज्ञानलाई ग्रहण गर्ने हो भने त हामी अहिले पछिल्लो समयमा हेर्ने हो भने मान्छे यति व्यस्त छ उसलाई एकछिन टक्क अडिएर आफ्नै बारेमा सोच्ने फुर्सद छैन कि म के गरिरहेछु भन्ने पनि उसलाई थाहा छैन होइन यो किन यस्तो यो भइरहेको हो त्यो त भोलि नाश हुने चिज हो हामी नाश नहुने चिजमा लगानी गर्नुभन्दा नि नाशवान चिजमा चाहिँ लगानी किन गरिरहेछौ गुरुजी
1: होइन यो यस्तो हो यो सबै मान्छेलाई चाहिँ यो संस्कार भन्ने थाहा भएन
0: हजुर
1: पहिला चाहिँ सानै उमेरदेखि नै उहाँहरूको संस्कार बिग्रियो है हामीहरूको संस्कार चाहिँ सानै उमेरदेखि नै संस्कार बिग्रिएपछि अनि सबैलाई चाहिँ पैसा भयो हुने पैसा भए जे पनि हुने भनेको पनि छ कलीमा चाहिँ सबै मान्छेहरू चाहिँ पैसाको जप गर्नेछन् भगवानको नाम कीर्तन भन्दा पनि पैसालाई बढ्ता महत्व दिनेछन् भनेको छ त्यो पैसालाई महत्व दिएको हुनाले यस्तो भएको पैसा मात्रै ठुलो कुरा होइन नि इमान जमान भन्दा ठुलो त पैसा होइन नि इमान जमान ठुलो धर्म ठुलो त्यसबाट पैसा आइहाल्छ नि हामीलाई चाहिने कुरा त प्रारम्भ अनुसार आइहाल्छ विदेशमा जाने मान्छेहरू पनि सबैले पैसा लिएर आएछन् कोही उतै विलन भएको छन् कोही कोहीले ल्याएछन् प्रारम्भ भए त यी बसेर पनि पैसा कमाउन सकिन्छ विदेशै जानुपर्छ भन्ने केही छैन त्यसरी सबैको बहिर्मुखता भयो अन्तर्मुखता हुने शिक्षा हामी कहाँ भएन यो शिक्षाको अभावले हो यो मुख्य कुरा त स्कूल क्याम्पसमा पनि यस्तो शिक्षा हुनुपर्छ यस्तो स्कूल क्याम्पसमा पनि यस्तो शिक्षा भयो भने अनि सबै देशभरिका जनताहरू सबै नागरिकहरूले यस्तो सिक्नुहुन्छ किन सिक्ने अवस्था त बालक अवस्था हो बालक अवस्थामा राम्रो कुरा सिक्न पाए पो ठुलो भएपछि चाहिँ त्यसलाई गर्न सकिन्छ मैले चाहिँ पाँच क्लासमा पढ्दाखेरि एउटा अनुशासन भन्ने शीर्षक थियो त्यो अनुशासन भन्ने शीर्षकलाई मैले कण्ठ पारेको
0: थिएँ
1: कण्ठ पारेर लेखेको थिएँ अनि म चाहिँ अरू साथीहरूलाई पनि अनुशासनको बारेमा अरूलाई व्याख्या गर्थेँ अनुशासन भन्दा ठुलो कुरा हो किन अनुशासन भने घरमा पनि चाहिन्छ राज्यमा पनि चाहिन्छ समाजमा पनि चाहिन्छ संगठनमा पनि अनुशासन चाहिन्छ अनुशासन विहीन भइयो भनेदेखि त हामी सब पतन हुन्छौँ हामी हाम्रो नैतिकता पनि हुँदैन चरित्र पनि हुँदैन त्यो अनुशासन हामीले सिकाएनौँ हाम्रा साना साना बच्चाहरूलाई अनुशासनमा राख्न हामीले सकेनौँ त्यही भएर सबै उच्छृङ्खल वातावरण हाम्रो खडा भएको छ अनुशासन नभएको हुनाले
0: नभएको जति बेला भनौँ न एउटा समय हजुरले मैले बाल्यकालमा पढे भन्नुभयो त्यति बेला हेर्ने हो भने हामी नै बाल्यकालमा पनि एउटा पाप र धर्म थियो कि केही कुरा गर्नलाई जस्तै दुधमा पानी हाल्न पाप लाग्छ भन्नुहुन्थ्यो कि अब अहिले त सबै कुरामा मिसावट छ कसले देखेको छ र भन्ने खालको जमाना आयो कि होइन हाम्रा पूर्वजहरू हाम्रो बुवा हजुरआमाहरू होइन हजुरबाहरू पाप लाग्छ नि पानी मिसाउनुहुन्न बेच्ने दुधमा भन्ने अझ भयो भने त बाँड्ने चलन थियो बेच्ने चलनै थिएन
1: है
0: यस्तो संस्कारबाट हामी हुर्केकाहरू किन यति स्वार्थी यति हामी व्यक्ति केन्द्रित हुँदैछौ यही संस्कार नैतिकता नभएरै होला
1: नैतिकता नभएर
0: हजुर
1: शास्त्रमा तीन प्रकारका वाक्यहरू छन् तीन प्रकारका वाक्यहरू के छन् भने भयानक वाक्य रोचक वाक्य र यथार्थ वाक्य भयानक वाक्य भनेको नरक आदिका यातनाका कुराहरू छन् नि ती भयानक वाक्य त्यो कुराहरू चाहिँ हामीले शिक्षा दिनुपर्छ
0: पर्थ्यो
1: पाप लाग्छ पाप भनेको यस्तो हो भनेर चाहिँ हामीले शिक्षा दिनुपर्थ्यो पाप गरेर नरक जानुपर्छ यो शिक्षा छ हाम्रो धर्मशास्त्रमा अब तर त्यो शिक्षा हामीले हाम्रा नागरिकहरूलाई सानसाना बालबालिकालाई दिन सकेनौँ त्यो वातावरण हामीसँग छैन त्यो धार्मिक शिक्षा त्यो छ अनि रोचक शिक्षा भनेको चाहिँ अब पाप त गरिहाल्यो त्यो पापलाई नाश गर्ने के त नाश गर्ने उपाय पनि छ गरी होइन कर्म गरेर धर्म गरेर व्रत गरेर दान गरेर तीर्थ गरेर गरेको पाप नाश हुन्छ पखालिन्छ अनि पुण्य गर्यो भनेदेखि स्वर्ग जान पाइन्छ स्वर्गमा यस्तो सुख सुविधा रमाइलो वातावरण हुन्छ भनेर चाहिँ त्यहाँ शास्त्रमा बताएको छ यो रोचक वाक्य अनि ब्रह्म सत्यम जगन मिथ्या जीवो ब्रह्म नापर भन्थ्यो नि छ फेरि माधवको काखमा बस्नुभएको पार्वतीले धेरै कथाहरू सुन्नुभयो भगवान् शिवजी महादेवसँगबाट। अनि पार्वतीले एक दिन प्रश्न गर्नुभएछ, प्रभु हजुरले चाहिँ धेरै कथा पुराण त सुनाउनु भयो तर सार तत्त्व पनि मलाई दिनुहोस् न, सुनाइदिनुहोस्, हजुर त ज्ञानी हुनुहुन्छ भनेर चाहिँ भन्नुभएपछि सुन्छौ त ल, यो सम्पूर्ण शास्त्रको सार कुरा त म आधा श्लोकमा सुनाइदिन्छु भन्नुभयो। अनि के भन्नुभयो महादेवले पार्वतीलाई भने, ब्रह्म सत्यम जगन मिथ्या जीवो ब्रह्मैव नापर भन्नुभयो। ब्रह्म एउटा सत्य हो, जगत सबै मिथ्या हो, यो देखिएको मात्रै हो, सत्य होइन, नाशवान छ। तर चाहिँ नि जीव जो छ, यो सारा शरीरभित्र बसेको जो जीव छ, म भन्ने यी सबै जीवहरू चाहिँ ब्रह्मदेखि भिन्न होइनन् भनेर भनिदिनुभयो। सार तत्व यो चाहिँ यथार्थ वाक्य, यसलाई यथार्थ वाक्य भनिन्छ। यो यथार्थ वाक्यमा पुग्न चाहिँ धेरै समय लाग्छ, धेरै सबैले बुझ्न गाह्रो हुन्छ, यो बुझ्न कोसिस गरे त बुझिन्छ श्रद्धा भक्ति भए, तर चाहिँ यो रोचक वाक्य र जो भयानक वाक्य छ यो चाहिँ हामीले प्रचारमा एकदम ल्याउनु पर्ने कुरा छ कि, यो यथार्थ वाक्य पनि प्रचारमा ल्याउनु त पर्छ। तर यो रोचक वाक्य र जुन भयानक वाक्य भन्नेले चाहिँ के गर्छ भने समाजको लागि अनुशासनमा राख्नको लागि मद्दत हुन्छ त्यसले, किन भयानक वाक्यले चाहिँ पापदेखि मान्छे डराउँछ, यदि पापसँग डराउने हो भनेदेखि अड्डा अदालत पनि केही पनि चाहिँदैन नि त, अड्डा अदालत किन चाहिएको त, मान्छे पापबाट नडराएको हुनाले, पापी भएको हुनाले, अब त्यसमा अड्डा अदालतले पनि फेरि त्यो पुण्य धर्मलाई अवलम्बन गरेको देखिँदैन, होइन, त्यो देखिएन भनेदेखि त झन् पापको पापै पापमा चाहिँ फैलिने भयो, होइन, अन्याय भएन भनेदेखि, न्याय गर्नु पुण्य हो, अन्याय गर्नु पाप हो भन्ने कुरो त्यहाँ पनि हुनु पर्यो, सारा नागरिकले पनि अन्याय र न्याय बुझेको हुनु पर्यो, पाप पुण्यलाई बुझ्नु पर्यो, पाप पुण्यलाई बुझेर चाहिँ यदि आचरण भयो भने बल्ल अनि यथार्थ वाक्य बुझ्न सकिन्छ, अनि त्यो ब्रह्म सत्य हो भन्ने कुरा थाहा हुन्छ।
0: गुरु, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
1: अब म चाहिँ अब यो मैले बोलेका कुराहरू शास्त्र अनुसारको कुरा मैले बोलेको छु, यी कुराहरू जुन सुन्नुभएका श्रोताहरूले यसलाई आफ्नो व्यवहारमा उतार्नुहोला र हामीहरू सँगै नजिकै बसेर पनि हामी छलफल गर्न सक्छौँ, यदि जिज्ञासु भयो भक्तहरूको भनेदेखि हामी साथमै नजिकै पनि बस्न सक्छौँ, त्यसो भएको हुनाले हामीले चाहिँ अमृत संस्थाले यो रामपुर नगरपालिकाको वडा नम्बर एकमा जग्गा लिएर हामीले गुरुकुल आश्रम बनाउन लागेको छौँ भन्ने कुरा मैले भनिसकेका छु। अहिले खटाङमा पनि हामीले कार्यक्रम गर्न लागेका छौँ, खटाङमा त्यो एउटा टापु धाम भन्ने छ, त्यहाँ पनि हामी अब केही दिनपछि हामी त्यहाँ कार्यक्रम सुरु गर्छौँ, गीता प्रवचनको कार्यक्रम गर्छौँ, त्यहाँ गीता प्रवचनको कार्यक्रम हुन्छ, त्यस्तोमा अनुकूल हुने भक्तजनहरू हाम्रो साथमा आउन सक्नुहुन्छ, भेटघाट हुन सक्छ, हामी छलफल पनि गर्न सक्छौँ, प्रश्न उत्तर पनि हुन सक्छ हाम्रो, सबैमा जिज्ञासा बढोस्, भगवानको कृपा होस्, भगवान पशुपतिनाथले हाम्रो रक्षा गर्नुहुनेछ पक्कै पनि, सबैको सद्बुद्धि प्राप्त गराइदिनुहुनेछ भन्ने दृढ विश्वासको साथै ब्रह्मज्ञानी गुरु हाम्रो डाक्टर क्षितिज चन्द्र चक्रवर्ती गुरु मेरो गुरु हो, गुरुप्रति म भगवान पशुपतिनाथ अभिन्न गुरुप्रति चाहिँ सागर वन्दना गरेर मेरो भनाइलाई म पूर्ण गर्नेछु। पूर्णमद पूर्णमिदम पूर्णा पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेव अवशिष्यते। ओम शान्ति शान्ति शान्ति।
0: हस्, धेरै धेरै धन्यवाद छ यो समयका लागि आदरणीय गुरु, अमृत संस्था नेपालका संस्थापक ब्रह्मविद गुरु विष्णु प्रसाद खरेलसँग आज हामीले ब्रह्म ज्ञान लगायत संस्थाले गरिरहेका गतिविधिहरूलाई जोड्ने कोसिस गर्यौं। वैदिक सनातन धर्म अथवा ब्रह्म ज्ञानको विषयमा हामी महिनौं छलफल गरेर पनि सकिँदैन, यो छोटो समयमा केही प्रसंगलाई उठान गर्ने कोसिस गर्यौं र गुरुले यो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथिसहित नयाँ विषयमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।
2: मेरी आमै नि घर बनाउन लाखौं कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अझै गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165419584 उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0165529104 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
7: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकालिदिनु पर्यो
8: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
9: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा
10: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285775 9807615947 3252575

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन स्वच्छ समाज फुलेर निकालौ हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
2: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास
2: मन मुटुमा गुन्जिरहनेछ हृदयको आवाज
3: कार्यक्रम। हृदयको आवाज।

0: खुशी जीवन स्वच्छ समाज फुलेर निकालौं हृदयको आवाज। नमस्कार, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म कार्यक्रम संचालक शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्थाको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौ। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परख्ने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तित्वहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वहरूको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्दैछौं। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजमा हामीले आज शैक्षिक तथा सामाजिक व्यक्तित्व, लामो समयदेखि शिक्षण पेशामा संलग्न आधा दर्जन जति संघ संस्थाहरूमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको सृजना थापालाई लिएर आएका छौं। सृजनाजी, यहाँलाई हाम्रो यस कार्यक्रममा स्वागत छ।
1: धन्यवाद हजुरलाई।
0: यहाँ एउटा अनुभवी महिला शिक्षक, एउटा सक्रिय सामाजिक कार्यकर्ताको रूपमा लामो समयबाट सेवा प्रदान गरिरहँदा तपाई यति बेला विशेष गरी के काममा व्यस्त हुनुहुन्छ र तपाईँको दैनिकी कसरी बितिरहेको छ?
1: म अहिले यति बेला बिहान 4 बजे नै उठ्ने गर्छु र मेरो सबै घर गृहिणीको काम सिद्ध्याएर शिक्षण पेसामा आबद्ध छु र साथै विभिन्न संघ संस्थामा पनि आबद्ध रहेर काम गरिरहेको छु। म व्यस्त, धेरै नै व्यस्त छु। सायद मसँग समय भनेको 8 घण्टा जति मात्रै बाँकी रहन्छ आरामको लागि। अरू बेला म एकदम व्यस्त नै हजुर एकदम व्यस्त नै रहन्छु।
0: अब यसरी व्यस्त रहिरहँदा हजुर एउटा लामो समयबाट अनुभवी महिला शिक्षकका साथसाथै एउटा सक्रिय सामाजिक कार्यकर्ताको रूपमा पनि सेवा प्रदान गरिरहनु भएको छ। यसरी लामो समयबाट शिक्षण तथा सामाजिक सेवामा सक्रिय भएर जीवनलाई अगाडि बढ़ाइरहँदाको केही अनुभवहरू यहाँले सुनाइदिनुहुन्छ कि?
1: एकदम रमाइलो अनुभव छ मलाई।
0: हजुर,
1: अब यो जीवन यस्तो खालको जीवन हो, हामीले जति संघर्ष गर्यो भने पनि अपुग हुन्छ, संघर्ष गर्नुपर्छ। जति संघर्ष गर्यो उति आफ्नो जीवनलाई सफलतातर्फ लान सकिन्छ भन्ने मलाई लाग्छ। र 28 वर्ष मेरो शिक्षण पेसा शुरू भइसकेको छ अहिले। यो 28 वर्ष यति छिटो बितेको जस्तो लाग्छ मलाई, त्यो समय गएको मलाई पत्तो नै छैन। अनि त्यस पछाडि अब बिहान 4 बजे उठ्दादेखि उठको राति 10 बजेसम्म बेडमा नजाने अगाडिको समय त म व्यस्ततामै रहिरहेको हुन्छु। त्यति बेला चाहिँ मैले गरेका मेरा हरेक कर्महरूले कतिसम्म मलाई फाइदा भएको छ र मेरो घर परिवार, मेरो समाज, मेरो विद्यालय कति ठाउँमा फाइदा भएको छ भनेर पनि मैले सुत्नुभन्दा अगाडि धेरै कुराहरू सोच्ने गर्छु र भोलि मैले के गर्नुपर्छ भनेर मैले हरेक कुराहरू योजना बनाएर मात्र सुत्छु र बिहान पनि त्यो योजना बनाएर मात्र उठ्ने गर्छु। त्यस कारणले पनि मलाई कुनै काममा पनि त्यस्तो असहज अनुभव छैन। जुन कामलाई पनि म एकदम खुसी भएर गर्ने गर्छु। खुसी भएर काम गर्दाखेरि रमाइलो पनि हुन्छ, दुःख धेरै हुँदै रहन्छ। अब कहिलेकाहीँ स्वास्थ्यले दुःख दियो भने त त्यो छुट्टै कुरा हो। अहिलेसम्म त्यस्तो खालको स्वास्थ्यले पनि मलाई दुःख दिएको छैन। त्यो सानातिना कुराहरू त भइ नै रहन्छन् जीवनमा। त्यसलाई मैले आकलन गर्दिनँ र मेरो काम र कर्तव्य, मेरो जिम्मेवारीमा म अगाडि बढ़िरहन्छु।
0: कति राम्रो कुरा भनेको। हामीले यो सबै अनुभव सुनाइरहँदा हजुरको अनुभवमा चाहिँ एउटा त आफ्नो प्लानिङ, सबै चिज कार्ययोजना गर्ने र त्यसैलाई फलो गर्दै गइयो भने अनि व्यवस्थापन चाहिँ राम्रोसँग यसलाई सामाजिक क्षेत्रलाई पनि र आफ्नो भनौँ न एउटा प्रोफेसनललाई पनि व्यवस्थापन गर्न सकिँदो रहेछ र त्यसमा खुसी पनि मान्नु पर्यो.
1: एकदम खुसी, जति हामी कामहरू खुसी भएर गर्न सक्छौ त्यो काममा हामीलाई सफलता दिन्छ जस्तो लाग्छ. अब पहिला त त्यति धेरै काम गर्दाखेरि सुरुवातको अवस्थामा कसरी लाग्ने होला, के गरेर लाग्ने होला भन्ने खालको त्यो दुविधा त हुन्थ्यो. तर अहिले त्यसमा लागिरहँदा भिजिरहँदा त्यो छोड्न पनि मन लाग्दो रहन्छ र अन्यत्र पनि गएर मैले फेरि अर्को स्ट्रगल गर्न सक्छु कि सक्दैन भन्ने अर्को खालको अवस्था पनि आउँदो रहेछ. तर अहिले चाहिँ म मेरो जुन कर्म छ, जुन व्यस्तता छ, त्यसमा म रमाइरहेको छु र त्यो कामलाई राम्रोसँग गरिरहने, अझै राम्रो गर्ने प्रयास गरिरहन्छु.
0: एकदमै राम्रो. भनेपछि हामीले गरिरहने कर्महरूमा हामीले त्यसमा रमाउन सिक्यौं भने त्यो सबैभन्दा आनन्दको कुरा भयो. गाह्रो भन्दा पनि आनन्द भयो. हामी धेरै व्यस्त भयौँ, यो भएन त्यो भएन भनेर हामीले एकदमै गुनासो गर्न भन्दा गरिरहेको काममा हामी रमाउँदै गयौं, त्यसको आनन्द लिँदै गयौं भने कामबाट पनि हामी आनन्द प्राप्त गर्न सक्छौँ, रमाइलो लिन सक्छौँ. त्यसलाई पनि हाम्रो जीवनको एउटा एकदमै महत्वपूर्ण एउटा रमाइलोपन सँगसँगै हामीले हाम्रो व्यस्तता र कार्यलाई अगाडि बढाउन सक्छौ. शिक्षक पेसा, सामाजिक कार्यकर्ता र गृहस्थी जीवनलाई यहाँले कसरी सन्तुलन र व्यवस्थापन गरेर लैजानु भएको छ? हजुर एउटा गृहिणी पनि हुनुहुन्छ, शिक्षण पेसा त छँदैछ तर फेरि एउटा सफल गृहिणी पनि हुनुहुन्छ र यो गृहिणीको भूमिका र यी आफ्ना अरू पाटाहरूलाई समायोजन गर्दै अगाडि कसरी बढाउनु भएको छ?
1: अब गृहिणी त मैले भनिसकेँ, बिहान 4 बजी उठेपछि घर गृहस्थीकै काम हुन्छ. तर अहिले धेरै वर्ष भएको छैन, लगभग 2.5 वर्ष जति भयो.
0: हजुर,
1: पहिला त मैले आफूलाई समय नै छुट्याउँदैनथे, लगभग 1.5 घण्टाको समय अहिले म आफूलाई दिने गर्छु. अब उमेरको उतार चढावले पनि होला, अब आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नु पर्यो. यो सबै कुराहरू दौड़ाउँदाखेरि पहिला आफ्नो स्वास्थ्य नै रहेन भने कसरी गर्न सकिन्छ र भन्ने मनमा एक किसिमको ख्याल आयो र जीवन विज्ञान अन्तर्गत हामी त्यसमा सामेल हुनलाई योग, बिहान 4 बजी उठेपछि घरमा अलिअलि घरमा सफा सुग्घर गरेर जलसल फेरेर म 5 बजीतिर योगमा जान्छु. योग गर्नको लागि एक्सर्साइज प्लस हामी ध्यान पनि गर्छौं. त्यसमा लगभग 6:30 बजी जति मेरो त्यही 1.5 घण्टा जति समय म आफ्नो लागि दिन्छु. अहिले 2.5 वर्ष जति भयो. अनि त्यस पछाडि आएपछि त घरमै अब बच्चाहरू अलिक सानै नै छन्, अब ती बच्चाहरूलाई पनि तयारी गरेर स्कूल पठाउने र आफू पनि स्कूल जानको लागि रेडी हुनु पर्यो. 9:30 बजी स्कूल पुग्नुपर्छ. अब स्कूलमा गएपछि पनि मेरो एउटा अर्को ठूलो जिम्मेवारी छ, पढाउने त छँदैछ, मेरो आफ्नो पेसा हो, त्यो पेसालाई रमाई रमाई गर्नुपर्ने पेसा अन्तर्गत भएर पनि अर्को जिम्मेवारी पनि स्कूलमा छ. एउटा इन्चार्जको भूमिका मैले 70 सालबाट नै अहिलेको श्री इन्द्र राज्य लक्ष्मी माविमा इन्चार्जको भूमिका, सबै शिक्षकहरूले हजुरले गर्न सक्नुहुन्छ म्याडम भनेर ताली बजाएर मलाई इन्चार्ज बनाउनु भयो. र प्राइमरी सेसनको मैले नर्सरीबाट 5 सम्मको कक्षाहरू 12 कक्षाको जिम्मेवारी लिएको छु. त्यो जिम्मेवारीमा साना भाइ बहिनीहरू बच्चाहरू नर्सरीदेखि 5 सम्मका बच्चाहरूलाई हेर्नु पर्छ, अब उहाँहरूको सबै कुराहरू नै हेर्नुपर्छ. त्यो स्कुलको होल त्यो बच्चाहरूको म्यानेजमेन्टको जिम्मा नै मसँग छ. अनि आफ्नो कक्षा त छँदैछ, दिनको दैनिक 4 पिरियड पढाउने पिरियडहरू पनि छन् र त्यो पिरियडलाई तयारी गरेर पनि कक्षामा जानु पर्यो, मेटेरियलहरू बनाउनुपर्छ, शैक्षिक सामग्रीहरू. अब अहिले त डिजिटलको जमाना छ, पुरै कम्प्युटराइज सामानहरू शैक्षिक सामग्रीहरू प्रयोग गरेर पढाउनुपर्छ. अब पहिलाको जस्तो अवस्था छैन, अब बच्चाहरूलाई पनि अब उनीहरू हामीभन्दा पर्फेक्ट भइसकेका छन्, सानो बच्चा नै भनेर हुँदैन. हामी नै पहिला सुरु तयारी भएर यस कक्षामा गइसकेपछि बच्चाले हरेक क्वेसनहरू सोद्धाखेरि पनि उनीहरूलाई आन्सर दिन सक्ने भएर शिक्षक जानुपर्छ जस्तो मलाई लाग्छ, तयारी भएर नै. अनि स्कूलमा गएपछि अब त्यो सबै कुरा जिम्मेवारी निभाएर 4 कहिले मिटिङहरू हुन्छ, 5, 5:30 पनि हुन सक्छ र त्यो सँगसँगै फेरि अर्को जिम्मेवारी पनि थपिहाल्छ स्कूलमा विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि को रूपमा मलाई नै साथीहरू सबैले हजुरहरू जानुपर्छ भनेर रोज्नुभयो. हजुरले गर्न सक्नुहुन्छ म्याडम, हजुरलाई हामी साथ दिनेछौँ भन्नुभयो सबै साथीहरूले र साथीहरूको आवाजलाई छेक्न सकिनँ. अनि त्यो पोस्टमा पनि म काम गरिरहेको छु इन्द्राजीमा. अनि त्यहाँबाट छुट्टी भएर आएपछि त फेरि मेरो गृहस्थी जीवन सुरु नै भइहाल्यो. अब बच्चाहरूलाई स्याहार सम्भार गर्नु पर्यो अनि फेरि भोलि के गर्ने हो भन्ने योजनाहरू पनि मैले तयार गर्नुपर्छ. अब घरमा मेरो ससुरा बुवा हुनुहुन्छ, 87 वर्ष लाग्नु भएको, उहाँको पनि जिम्मेवारी मसँग नै छ. अनि त्यस पछाडि रहेको समय बेलुकाको घर परिवार सबै गर्दै म लगभग फेरि एक घण्टा जति म आफूलाई छुट्याउने गर्छु, 9 बजेबाट 10 बजेसम्म 9 बजी सबै उनीहरूलाई अब गृह कार्य गराउने बच्चाहरूको, अनि पढ भन्ने उनीहरूलाई सिकाउने सम्झाउने, खानापिना जुठो भाँडो सबै तयारी गरेर सफा सुग्घर गरेर मैले एक घण्टाको समय चाहिँ छुट्याएर फेरि आफ्नो प्रोफेसनको लागि दिन्छु मैले। अनि मेरो इच्छाको पनि एउटा साहित्यतर्फ पनि मेरो इच्छा छ, त्यसको लागि पनि मैले मोबाइलबाट साहित्यिक पोस्टहरू सुन्ने गर्छु, पढ्ने गर्छु, मलाई कविता पनि मनपर्छ, त्यस पछाडि गीतहरू पनि अब पहिला उमेर हुँदाखेरि भनौँ न 15-16 वर्षको उमेरमा मैले धेरै गीतहरू पनि गुनगुनाउने गर्थेँ, अहिले त्यो गीतहरू आफूलाई सुन्न मन लाग्छ, आधुनिक गीतहरू बढी मन पराउने भएको कारणले त्यसलाई मैले एक घण्टा जति प्रोफेसन प्लस आफ्नो इच्छा अनुसार मैले समय छुट्याउँछु। 10 बजेपछि म ठ्याक्कै बेडमा गएर सुत्ने गर्छु, नत्र मलाई निन्द्रा पुग्दैन, फेरि बिहान त 4 बजी उठ्नुपर्छ।
0: यहाँको व्यवस्थापन साह्रै नै राम्रो रहेछ। आदरणीय सम्पूर्ण श्रोताबृन्दहरू, हामीले यदि समयको राम्रो व्यवस्थापन गर्न सक्यौं र समय सँगसँगै आफूलाई कार्ययोजना सहित अगाडि बढ़ाउन सक्यौं भने पक्कै पनि हाम्रा प्रोफेशनल जिन्दगी, पर्सनल जिन्दगी र सबै सामाजिक जिन्दगी पनि सँगसँगै अगाडि बढ़ाउन सकिँदो रहेछ। हामीले हरेक काम गरिरहँदा जहिले पनि हामी के गर्दैछौ र हामीले गर्नुपर्ने के हो भन्ने कुरालाई ध्यानमा राख्दै आफ्नो समयको व्यवस्थापन गर्यौं भने पक्कै पनि हामी जे पनि भ्याइँदैन अथवा समय छैन, पुग्दैन, मैले भ्याउँदै भ्याउँदिन भन्ने

मेरो माइती घरमा हुँदाखेरि हामीले धेरै कामहरू गर्ने गर्थ्यौं, त्यति बेला योगको आवश्यकता थिएन। अब विवाह भइसकेपछि अब त्यो कामहरू धेरै छुट्यो, खेतीपातीको कामहरू, मेलापातका कामहरू, हरेक कुराहरू छुट्यो। छुटिसकेपछि अब शरीर बिस्तारै उमेर पनि बढ्दै जाने, कामहरू छुटिसकेपछि शरीर एक किसिमको अर्कै खालको प्रभाव हुँदो रहेछ जस्तो लाग्छ मलाई। अनि अब कामको व्यस्तता बढी, अनि अब अलिकति थकाइ, सानो कुराले पनि एकदम थकाइ लाग्ने, अनि सानो कुरालाई ठूलो मान्ने खालको दिमागले पनि अलिकति कस्तो कस्तो हुने खालको, त्यो खालको उमेर सँगसँगै शरीरमा हर्मोनहरूको चेन्जले पनि त्यस्तो हुँदो रहेछ। अनि मैले यसो सोचे, अब जीवनमा स्वास्थ्य भन्दा ठूलो कुरो त केही पनि छैन, यो स्वास्थ्यलाई बचाउने हो भने योग नै सबभन्दा हामी महिलाहरूको लागि र पुरूषहरूको लागि पनि योग एकदम राम्रो छ जस्तो लाग्यो मलाई। अनि वडा नम्बर 16 योग गर्नुपर्छ भनेर मैदानमा थियो, हाम्रो मैदानमा हुँदाखेरि म त्यहाँ जाने अलिकति अवसर मिलेन मलाई, अनि छिटो अरू कुनै ठाउँमा नजिकै भयो भने आइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो। भाग्यवश जीवन विज्ञानको हाम्रो योग अब शाला प्रयोगशाला खोल्ने भनेर भनिसकेपछि हामी एकदम खुसी भयौं, र अमरदीपको एउटा भवनमा हामी त्यहाँ योगशाला गठन गरेर त्यहाँ हामी सिक्ने प्रयास गर्यौं। गुरूहरू धेरै आउनुभयो पोखरामा, उहाँहरू जीवन योग प्रयोगशालाबाट गुरूहरूले धेरै कुराहरू सिकाउनु भयो। त्यो योग एउटा यस्तो रहेछ कि मन र शरीरको सन्तुलन नै हाम्रो जीवन रहेछ जस्तो लाग्छ मलाई। अब जति हामीले मनलाई कन्ट्रोल गर्न सक्यौं, मनका हरेक कुराहरूलाई कन्ट्रोल गर्न सक्यौं भने त रोग पनि आफसाफ सन्च हुँदो रहेछ, मन पनि शान्त हुँदो रहेछ। अनि त्यस कारणले पनि हामी एक्सर्साइज गर्छौं, एक्सर्साइज गरेर असिना र पसिना भइरहेको हुन्छौं, त्यति बेला यो मनले केही पनि मनमा कुरा नै खेल्दैन। अनि त्यस पछाडि जब हामी आँखा बन्द गरेर ध्यान गर्न बस्छौं, त्यति बेला मन एकदम शान्त हुँदो रहेछ, हरेक कुरालाई पोजिटिभ तरिकाले। कहिलेकाहीँ हामी पहिला त्यो योग नगर्दाखेरि कुनै कुनै कुरा नेगेटिभ पनि हुने, झ्यापरी सुट्ने होइन, अनि कसैले केही भनिहाले पनि सहन नसक्ने अवस्थाहरू धेरै हुन्थ्यो। अब त्यो जब म योगमा गएँ, चक्र साधनाहरू, एउटा चक्र साधना लिने अवसर पनि हाम्रो पोखरामा मिल्यो, त्यो साधनामा पनि विद्यालयले म यसरी जान चाहन्छु भनेर रिक्वेस्ट गरिसकेपछि विदाको बेला पनि परेको थियो, 7 दिन थियो चक्र साधना, अनि 3 दिन जति आफ्नो विदा मिलाएर, अनि 5 दिन जति विदा परेको थियो, 4 दिन जति विदा परेको थियो, त्यो अवसर मिलाएर हामी ठ्याक्कै त्यो चक्र साधनामा भाग लिएपछि मैले धेरै कुराहरू सिक्ने अवसर पाएँ। अब त्यहाँ चक्र जीवन विज्ञानमा हामी प्रवेश गरिसकेपछि त्यो चक्र साधनाले त मन त मान्छे त अर्कै बनाइदिँदो रहेछ जस्तो लाग्छ मलाई। पहिलाको सिर्जना र अहिलेको सिर्जनामा म आफैलाई पनि कति फरक महसुस गरिरहेको छु कि पहिला सानो कुरा गर्दाखेरि पनि कता कता तनाव बस्थ्यो, फिल भइराख्थ्यो, अब यति धेरै खुसी भएर हरेक कामहरू गर्न सकिन्थेन होला, तर अहिले जीवन योग प्रयोगशालामा म पुगिसकेपछि त्यहाँ गरेको कामहरूले, त्यहाँ गरेका क्रियाकलापहरूले मलाई चाहिँ के गरेको छ, अहिले एकदम फरक अनुभव बनाएको छ। म हरेक कुराहरूमा खुसी देख्छु, सकारात्मक देख्छु, नेगेटिभ कुराहरू मैले मेरो दिमागमा नै खेल्दैन अहिले, हरेक कुराहरूमा पोजिटिभ देखिसकेपछि अनि त्यो नेगेटिभ कुरा आफस्याफ घट्दै जाँदो रहेछ, अनि मन सन्तुलन हुन्छ, अनि खुसी मिल्छ। पहिला त मलाई शरीरमा पनि यो पैतालाहरू दुखेर एकदम झमझम गर्ने, त्यो एक्सर्साइज र मनको शान्तिले होला, अहिले केही पनि दुख्दैन, अहिले एकदम आनन्द महसुस हुन्छ। जहाँ बस्दाखेरि पनि एकैछिन आँखा बन्द गरेर बस्यो भने छुट्टै खालको फिल हुन्छ कि, त्यो भएको हुनाले पनि मलाई यो हामी योग गर्नुपर्छ, हामी सबै मानिसहरूले योग गर्नुपर्छ, यो योगहरू ध्यानहरू हामीले किन बुझेका छैनौं जस्तो लाग्छ कि। अब त्यहाँ सिक्दा सिक्दै अहिले त म आफै पनि मेरो इन्द्राजीको प्राइमेरीको बच्चाहरूलाई सोमबार हाम्रो एसेम्ब्ली सोमबार बुधबार र शुक्रबार हुन्छ, मैले सोमबारको दिन म आफै योग सिकाउँछु। अब त्यहाँ सिकाउने गुरूले त्यो एउटा मात्रै मैले तालिम लिएको, तालिम त धेरै लिनुपर्छ, प्रशिक्षक प्रशिक्षणहरू लिन पाइन्छ, गुरूले सो जागरण चाहिँ तपाईँहरूले जहाँ गए पनि सिकाउन सक्नुहुन्छ भन्नुभएको थियो, अनि त्यो सो जागरण जस्तै गरेर बच्चाहरूलाई रमाइलो हुने, उनीहरूलाई पनि अहिलेको बच्चाहरूको अलिकति दिमाग बढी डाइभर्ट भएर पढ्नतिर ध्यान नदिने, अनि त्यस्तो धेरै कुराहरू नेगेटिभ पार्ट बढी देखेको हुनाले योग गरायो भने उनीहरू पनि शान्त भएर सुरुबाटै ध्यान दिएर गर्ने कोसिस गर्लान् भनेर नर्सरीबाट 5 सम्मको बच्चाहरूलाई, उता 10 सम्म पनि गराउनुहुन्छ बेला बेलामा गुरूहरू बोलाएर, तर मैले यता चाहिँ सोमबार सोमबार सधैँ गराउने गर्छु, अनि बच्चाहरू एकदम रमाउँछन्। कुनै दिन सोमबार मैले आज सक्दिन है नानी बाबु भन्दा हजुरले हामीलाई सिकाउने होइन भनेर पनि आउँछन् बच्चाहरू, झुम्बिन आउँछन्, अंगालो मार्न आउँछन्, हामीलाई त कस्तो राम्रो सिकाउनुहुन्छ गुरु आमाले भनेर उनीहरू एकदम खुसी हुन्छ। त्यो खुसी भएको नै झन् धेरै आफूलाई खुसी लाग्छ, ऊर्जा मिलेको छ। तर हामी आम हाम्रो समाजमा योग ध्यानलाई चिन्ने मानिसहरू एकदम कम देख्छु मैले।

0: अब त्यसलाई चिन्नुपर्छ, हामीले सबैतिर फैलाउनुपर्छ जस्तो लाग्छ, जसले मनको शान्ति, देशको विकास, हरेक कुराहरू राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
1: एकदमै राम्रो। योगले त कति धेरै जीवनलाई नै परिवर्तन गर्यो, ऊर्जा भर्यो, अब शारीरिक रूपमा र मानसिक रूपमा पनि सन्तुलन कायम गर्यो भनेपछि योग पनि हाम्रो जीवनमा एकदमै महत्वपूर्ण स्थान ओगटेको छ। त्यसकारण हामी सबैजनाले योगलाई पनि आफ्नो जीवनमा धारणा गर्ने, योगका क्रियाकलापहरू आफ्नो जीवनमा अप्नाउने र सकारात्मक सोचले सकारात्मक दिशातर्फ पनि हामीलाई लाने गर्छ। त्यसकारण योग हाम्रो जीवनको एउटा ज्योति भयो, जसले प्रकाश दिएर हाम्रो जीवनलाई उज्यालोतर्फ लैजाने गर्दछ। साँच्चीकै यहाँका हरेक क्रियाकलापहरू, यहाँले गरेका हरेक कार्यहरू हामी सबैका लागि, श्रोताका लागि र हरेक जीवनका लागि प्रेरणादायी छन्। यसरी शिक्षक अनि त्यसपछि सामाजिक कार्यकर्ता, योगी, हरेक चीज हुँदा हुँदै यहाँले आफ्नो पढ़ाईलाई पनि निरन्तरता दिइरहनु भएको छ। यो पनि यो पढ़ाईको पाटोलाई अब अरू सबैलाई त यहाँले मिलाउनु भएको छ। यो पढ़ाईको पाटोलाई पूर्णता दिन कसरी फेरि यो पनि सम्भव भयो? किनभने धेरै चीज सम्भव त हुने भए, अघि नै पनि हामीले भनिसक्यो व्यवस्थापनको पाटो, तर यो सबै चीजलाई सँगसँगै लिएर आइसकेपछि नछुटेको पाटो, यो पढ़ाईलाई पनि अगाडि लान त मलाई यहाँको चौतर्फी जुन विकास छ यसको बारेमा पनि, यो पढ़ाईलाई पनि अलिकति प्रश्न पारिदिनुहुन्छ कि?
0: हजुर, अब पढ़ाई भन्ने कुरा कस्तो हो भने यो एउटा प्यास पनि हो जस्तो लाग्छ मलाई।
1: हजुर,
0: पढ़ाई जोसँग पढ़ाईको प्यास हुन्छ उसले नै पढ़ाई पूरा गर्ने हो।
1: हजुर,
0: अब म सानैबाट पढ्नको लागि एकदम मेहनत गर्ने विद्यार्थी तर्फ नै पढ्दछु र विशेष परिस्थितिहरूले पनि मलाई त्यो पढ़ाईलाई रोक्न सकेन।
1: हजुर,
0: अब एसएलसी दिने बेलामा मेरो हजुरआमा एकदम करिब हुनुहुन्थ्यो, पुष्मा हजुरआमा बित्नुभयो, माघमा मैले एसएलसी दिएको थिएँ।
1: हजुर,
0: 2050 सालमा श्री विन्ध्यवासिनी माभिबाट एसएलसी दिएको हो मैले।
1: हजुर,
0: त्यति बेला पनि मलाई हजुरआमाको मृत्युले पनि त्यो पढ़ाईलाई छोक्न सकेन। तनाव त धेरै हुन्थ्यो त्यति बेला पनि, तनाव भएर पनि मैले मेरो जीवनलाई अगाडि बढ़ाउनु पर्छ, मरेर जाने त जानुभयो, उहाँको सम्झनासँगै हामी अझै अगाडि बढ़नुपर्छ। मलाई हजुरआमाले सधैँ भन्ने गर्नुहुन्थ्यो, मेरो छोरीहरूले त पढ्न पाएनन्, मेरो फुपूहरूले त्यही घरमा जन्मेर पढ्न पाउनु भएन, म जेठी नातिनी भएर त्यही घरमा जन्मिए, तर मैले पढ़ेको देख्दा मेरो हजुरआमा असाध्यै खुशी हुनुहुन्थ्यो। आज 33 वर्ष लाग्यो हजुरआमा बितेको, म उहाँलाई पनि एकदम सम्झन चाहन्छु, उहाँले नै मेरो जीवनलाई अगाडि बढ़ाउनु भएको हो। म क्याम्पस पढ्ने बेलामा पनि मलाई आइए पढ्दा मेरो ठूलो फुपूले मलाई ठूलो सहयोग गर्नुभयो, फुपूले नै भर्ना गरिदिएर नै म कलेज पढेको र म अनि आइए सकिएपछि म बाल मन्दिरमा जागिर शुरू गरेँ मैले 2055 सालमा। त्यो सँगसँगै जागिर सँगसँगै पढ़ाईलाई पनि मैले निरन्तरता दिँदै गए। अब एउटा नारी हो, 15-16 वर्ष अथवा 18 वर्ष बितेपछि विवाह गर्नुपर्छ भने हाम्रो सामाजिक दाम दबाव त छँदै थियो। मलाई पनि धेरै ठाउँबाट 18 वर्षदेखि 16 वर्षदेखि माग्न आउनु भएको थियो। मैले के सोच्थेँ भने पहिला मेरो पढ़ाई पूरा गरौं अनि विवाह भन्ने कुरा हुन्छ, नहुने होइन, कर्ममा लेखेको छ भने हुन्छ भनेर नै म पढ़ाईतिर निरन्तरता दिएँ। मैले विवाह गर्न मानिन अनि पढ्दा पढ्दै अब 25-26 वर्षमा मैले डिग्री सिद्ध्याएँ अनि त्यस पछाडि 1-8 बीएड पनि गरेँ। सायद मैले विवाह ढिलो नै गरेको, हाम्रो छोरी मान्छेहरूले 18-20 वर्ष भएपछि विवाह गर्नुपर्छ भने हाम्रो सामाजिक अवस्था हुँदाहुँदै पनि मैले त्यसलाई चुनौती दिँदै मैले मेरो क्यारियरलाई अगाडि बढ़ाउनुपर्छ, मेरो पढ़ाईलाई अगाडि बढ़ाउनुपर्छ भन्दै घरको कामहरू पनि मेरो मम्मीलाई गाह्रो हुन्छ भनेर मैले बिहान खरबारीबाट घाँस ल्याएर 8:30 बजे म जागिर खान म अर्मलामा 4 घण्टा पुगेर पनि मैले पढ़ाउन शुरू गरे हो। तर पनि मैले पढ़ाई छाडिन, पढ़ाई मेरो त्यस्तो खालको एउटा प्यास भयो र पढ़ाईलाई निरन्तरता दिँदा दिँदै मैले 30 वर्ष पछाडि 31 वर्ष लाग्दा मात्रै मैले विवाह गरेको। विवाह गरिसकेपछि पनि पढ़ाई त मेरो अब जागिर पनि मैले त्यति बेला नै प्राइमेरी प्राथमिक विद्यालयमा थाई जागिर नै शुरू गरिसकेको थिएँ। 60 सालको आयोगले, हामी 52 सालको आयोग दिएर 60 सालमा थाई नियुक्ति लिएर म अर्मलामा पुगेको थिएँ। पहिला बाल मन्दिरमा पढ्दै पढाउँदै गर्दै थिएँ, अर्मलामा पुगे पनि पढ्दै पढाउँदै गरे र त्यसैको निरन्तरतामा अहिले इन्द्राज्यमा आएको पनि, सरुवा भएर आएको पनि 15 वर्ष पुगेर 16 वर्ष लागिसक्यो। एउटा कस्तो खालको हुँदो रहेछ भने पढ़ाई त एउटा शिक्षण पेसामा लागिसकेपछि पढ़ाई त झन् छोड्नै हुँदैन। हामीले जति माथिल्लो तहसम्म पढ़ाउँदै गयो त्यति हामीले जति अध्ययन गर्न सक्यौं त्यति हाम्रा शब्दहरू बलिया हुन्छन्, अगाडि गएर बोल्न पनि हामीलाई डर लाग्दैन, हरेक कुराहरू पढ़ाईले नै हो दिने कुरा। त्यसै भएर अहिलेको बाल बच्चाहरूलाई पढाइ गर्ने यो पढ्न प्रति किताबहरू हेर्ने प्रति पटक्क रुचि भएको देख्दिनँ मैले. उहाँहरूलाई धेरै काउन्सिलिङ पनि गर्छु मैले. अब मेरो भाग्यमा भनौँ, मलाई अचम्म के लाग्छ भने मेरो पढाइ त मैले एमए पास गरेको छु समाजशास्त्रमा, र यता वान एड बिएड पनि मैले गरेको छु. वान एड बिएडमा पनि सुपरभिजन र करिकुलमलाई लिएर मैले वान एड बिएड गरेको हो. अब त्यो पढाइको हिसाबले मेरो जागिरको अवस्था त अलि तल नै हो, तर भए पनि अब विभिन्न परिस्थितिले गर्दाखेरि मैले यही प्राथमिक स्तरमा नै मैले चित्त बुझाइरहेको छु. तर पढाउने अवस्था भने मलाई तपाईँको क्वालिफिकेसन, तपाईँको बोली व्यवहार सबैको कारणले तपाईँले माथिल्लो क्लासमा पढाउन सक्नुहुन्छ भनेर विद्यालयमा मलाई 9-10 पनि पढाउन दिनुभएको थियो. मैले नर्सरीबाट 10 पढाएको अनुभव, यो बीचका सबै क्लासहरू मैले पढाएको छु, र कुन बच्चालाई कस्तो खालको उनीहरूलाई मोटिभेसन गरेर पढाउनुपर्छ, 9-10 बच्चालाई कस्तो गर्नुपर्छ, 6-7-8 बच्चालाई कस्तो गर्नुपर्छ, सानो बच्चालाई कस्तो गर्नुपर्छ भन्ने कुराहरू धेरै अनुभव बटुल्न मैले मेरो जीवनमा पाएको छु. त्यसैले पढाइ त मेरो प्यास नै हो. म सायद मेरो प्राणको प्राण जाने भन्दा अघिल्लो दिनसम्म पनि म पढिरहन्छु.
1: कति धेरै लगाव छ भनेपछि एउटा आफ्नो पढाइप्रतिको लगाव र अर्को पढाउने लगाव, किनभन्दा पढ्न पनि एकदमै इच्छा भयो र प्लस आफ्नो भएको ज्ञान पनि क्षेत्र पनि त्यही भयो, फेरि बाँड्ने क्षेत्र पनि. यसरी लामो समयबाट बाल बालिकालाई पढाइरहँदा अथवा बाल बालिकाको क्षेत्रमा काम गरिरहँदा अहिलेको हालमा चाहिँ हाम्रो बाल बालिकाको अवस्था कस्तो देख्नुहुन्छ?
0: अहिलेको बालबालिकाको अवस्था मैले घरमा हेर्छु, बाहिर समाजमा हेर्छु, विद्यालयमा हेर्ने गर्छु. बालबालिकाहरूलाई अहिले मोबाइलको जुन कुराहरू छ यसले चाहिँ अलिकति जल बनाउँदै लगेको कि जस्तो लाग्छ मलाई. अबको 20-25 वर्षमा यही अवस्था रहने हो भने हाम्रा बालबालिकाहरूको अवस्था अलिक गम्भीर हुन्छ कि भन्ने पनि मलाई लागिरहेको छ. यसबाट छुटाउने कसरी होला? अब हुन त पहिलाको समय भन्दा पहिला हामी बालबच्चामा हुँदा यस्ता डिजिटल कुराहरू केही पनि थिएनन्, हाम्रो पढाइ र घर व्यवहारका कामहरू नै सिक्ने हामी व्यस्त हुन्थ्यौं. अहिले सायद बच्चाहरू हामी अलिकति व्यस्त भएर अलिअलि पैसा कमाउने धुनमा पनि हामी दौड्यौं. दौडिसकेपछि विलासिताको जीवन हामीलाई पनि बाँच्नुपर्ने र बच्चाहरूलाई पनि त्यो अवस्था दिइसकेपछि उनीहरूलाई घरका व्यवहारिक कामहरूमा उनीहरूको ध्यान गएकै छैन. अनि उनीहरू यस्तो समय पाएपछि कि टिभी हेर्ने कि मोबाइल हेर्ने र अरू व्यवहारिक काममा सिक्नको लागि उनीहरूको इन्ट्रेस्ट नै छैन. यो इन्ट्रेस्ट नभएको कारणले उनीहरू भविष्यमा गएर कस्तो खालको जनशक्ति हुने हो भन्ने कुराहरू एकदम चिन्ता चाहिँ लाग्छ, र यसलाई सुधार गर्ने कसरी हो? प्रकृतिसँग बच्चाहरू रमाउन छोडिसकेका छन् अहिलेको अवस्थामा. प्रकृतिसँग रमाउने त्यो खालको बच्चाहरू भएनन्. अब हामीले चाहिँ भएका खेतबारीहरू पनि सबै बाँझा छोडेका छौँ. हामी काम गर्न सक्दैनौ, उमेरले 40 काटेपछि लौ म त बुढो भए अब काम गर्न सकिँदैन भनेर जुन प्रत्येक मान्छेहरूको मुखको आवाज सुन्छु. मान्छे बाँचिन्जेलको अगाडिसम्म हामीले काम गर्न सक्नेसम्म गर्नुपर्छ भनेर लाग्छ. जति हामी सक्रिय बन्छौ नि त्यति सक्रिय बनेपछि हाम्रा हरेक कुराहरू पोजिटिभ बन्दै जान्छन्. तर हामी हरेक कुरामा अल्छी मान्ने, हरेक कुराहरूमा गर्ने भने अहिलेका बच्चाहरू एकदम बढी अल्छी छन् जस्तो लाग्छ मलाई. यो अल्छी बनाएको कसले हो? फेरि हामीले नै. हामीले उनीहरूलाई सबै सुविधाहरू पुर्याइदिएका छौँ त, त्यो सुविधा पुगेपछि त उनीहरू अल्छी नै बन्ने भयो. उनीहरूलाई दुःखको पाठ नै हामीले जति दुःख भोग्यौं नि त्यो दुःखको पाठ त हामीले एक अंश पनि पर्न दिएका छैनौँ हाम्रा बालबच्चाहरूले. अनि त्यो बालबच्चाले कसरी दुःख बुझोस्? भोलिको जीवनमा उसले दुःख नबुझेको कारणले नै भोलिका बुवा आमालाई उसले अझै पनि उस गर्ने हो कि? माया ममता पनि अहिले कम देख्छु मैले बच्चाहरूलाई. आमा बुवाले भनेको कुराहरू नमान्ने, नछेर्ने, माया ममताहरू कम हुने, भोलि बुढेसकाल लाग्दाखेरि ती बच्चाहरूले कसरी हेर्छन् भन्ने कुराहरू पनि एउटा संस्कारले पनि एकदम चिन्ताग्रस्त समाज बनिरहेको छ. यो समाजलाई अब हामी सबै मिलेर बनाउनुपर्छ जस्तो लाग्छ मलाई.
1: हजुर, बच्चालाई संस्कार पनि चाहियो र सिकाइ पनि चाहियो. उनीहरूले सिकाइलाई संस्कारमा बदल्यो भने बल्ल भविष्यमा उनीहरू एउटा असल नागरिक भएर उत्पादन हुन सक्ने भयो. यसरी यहाँले बालबालिकाको क्षेत्रमा, सामाजिक क्षेत्रमा, अब महिला दिदीबहिनीहरूको क्षेत्रमा पनि धेरै काम गर्नुभएको छ, धेरै गरिरहँदा अब अहिलेसम्म हामीले बालबालिकाका कुरा गर्यौं भने जस्तो अब हाम्रा महिला दिदीबहिनीहरूको अवस्था कस्तो छ? सामाजिक क्षेत्रमा भनौ, होइन अब यो राजनीतिक क्षेत्रमा भनौ, बालबालिकाको क्षेत्रमा भनौ, सक्रियताको क्षेत्रमा भनौ, योगको क्षेत्रमा भनौ, हरेक क्षेत्रमा महिला दिदी बहिनीहरूको अवस्थाको बारेमा पनि
0: कस्तो हुन्छ भने महिला दिदी बहिनी अहिले शिक्षणको पेसामा त महिला दिदी बहिनीहरू एकदम अगाडि आउनु भएको छ. पुरुष दाजुभाइहरू जति सबै विदेशतिर जाने यो भएको कारणले पनि महिला दिदी बहिनीहरू शिक्षण पेसामा एकदम धेरै आबद्ध हुनुहुन्छ र अरू पेसामा पनि सायद त्यसरी नै अगाडि बढ्नु भएको होला. तर पहिलाको अवस्था भन्दा त अहिले धेरै फरक छ. तर पनि महिला दिदी बहिनीहरू अगाडि आउन सक्नु भएको छैन. अब के कारणले हो भने उहाँहरू आफ्नै कारणले भन्ठान्छु म, किनकि पढ्न पनि पढेको महिला दिदी बहिनीहरू देख्छु अनि कति नपढेका अहिले कोही पनि छैन समाजमा. पढेको दिदी बहिनीमा एउटा जागरण आउनुपर्छ क्या. जागरण आउनको लागि अगाडि आफै कसिएर लाग्ने हो. कसैले पनि अगाडि बढ अगाडि बढ भन्दैन कि वातावरण दिने हो. समाजमा मेरै एउटा डाँडाचोक टोल विकास भन्ने ठाउँमा म एउटा अध्यक्ष भएर पनि काम गरे. त्यहाँ पनि दिदी बहिनीहरू पहिला कति पनि बोल्न जान्नुहुन्थेन. सृजना दिदीले बोलेको देखेपछि हामीलाई रहर लाग्छ, दिदी हामीलाई सिकाइदिनुहोस् भन्नुहुन्थ्यो. आऊ न म सिकाइदिन्छु, मेरो घरमा आऊ, मेरो फुर्सद बेला म सिकाइहाल्छु नि पनि भन्थे. अहिले ती दिदी बहिनीहरू अगाडि बढ्नुपर्छ. घरको काम सबैको हुन्छ, कसको छैन, मेरो पनि त छ, सबैको काम छ. त्यो कामलाई भ्याउँदै आफूलाई अगाडि बढाउने भनेको त आफैले हो, कसैले पनि त बढाउँदैन. अनि त्यसकारण आफूले आफूलाई बनाउनको लागि अगाडि चल्ने खालका दिदीबहिनीहरू अलिक कम हुनुहुन्छ. अब त्यसलाई बनाउनको लागि पनि हामी जस्तो अलिकति अग्रसर भएको महिला दिदीबहिनीले भन्दाखेरि कतितिर भ्याएको हो भन्नुहुन्छ. भ्याइन्छ, किन नभ्याउने. समयलाई व्यवस्थापन गर्न सकियो भने किन भ्याइँदैन. 24 घण्टाको समय हो, आफूलाई 8 घण्टा आरामको लागि छुट्याउनुहोस्, त्यस पछाडि त अरू काम गर्न जति पनि पाइन्छ. त बिदाका दिनहरू पनि हुन्छन्, अहिले त झन् शनिबार आइतबार पनि बिदा थपिएको छ, झन् 2 दिन बिदा छ. समाजसेवाको लागि त निस्कन्छु भन्यो भने किन भ्याइँदैन र. मैले त अब श्रीमान काठमाडौँ हुनुहुन्छ जब गर्ने, उहाँ बस्नु भएको छ, उहाँले पनि धेरै कुराहरू यसो गर उसो गर भनेर मलाई धेरै सपोर्टहरू साथ दिनुभएको छ. त्यो साथले पनि म अगाडि बढ्ने प्रेरणा भयो. अनि मेरो फेरि माइतीबाट पनि मेरो जन्मदिने बुवा पनि पहिलेदेखि त समाजसेवामा हिँडिराख्ने, सामाजिक काममा हिँडिराख्ने हुनाले बुवाको प्रेरणा, श्रीमानको सपोर्ट, अहिले ससुरा बुवाले पनि त्यत्तिकै सपोर्ट गर्नुहुन्छ. मेरा छोराछोरीले पनि हिँड्नुपर्छ मामु, मैले अब जागिर छोडिदिन्छु है छोरा, मेरो पेन्सन भयो, अब सामाजिक कार्य मात्रै गर्यो. होइन मामु, हजुरको उमेर भइन्जेल छ, जागिर पनि खानुपर्छ, अब हामी पनि ठुलो हुँदै जान्छौँ, अनि समाजसेवा पनि भ्याउनुहुन्छ गर्नुहोस्, अहिले पनि मेरो बच्चाहरूमा हामी तयार भएर स्कुल जान्छौँ, हजुर चाहिँ जानुहोस् भनेर मलाई यसरी पठाउनु भयो. भनेपछि सबैको साथ सपोर्ट, सबभन्दा ठुलो त मम्मी बुवाले नै मलाई साथ सपोर्ट दिनुभएको छ, मेरो जन्मदिने मम्मी बुवाले अनि ससुरा बुवाले, मेरो सबै मलाई जति पनि माया गर्नुहुन्छ सबैले साथ सपोर्ट दिनुभएको छ.
1: सबैले साथ र सपोर्ट गर्दा गर्दै पनि आफ्नो सक्रियता कम भयो भने चाहिँ त्यसको अर्थ
0: हुँदैन. महिला दिदी बहिनीहरूलाई म के भन्न चाहन्छु भने घरबाट पाइँदैन, हामीलाई यस्तो काम छ उस्तो काम छ भनेर बाहना बढी बनाउनुहुन्छ कि, बाहना बढाउने होइन. आफ्नो लागि गरे भने त आफै अग्रसर भएर जाने. मैले यो काम भ्याएँ, मैले सिद्ध्याएँ, यो काम सकेपछि त मैले यो ठाउँमा जान पाउनुपर्छ भनेर त घरमा राख्न सक्नु पर्यो नि त. अब घरमै लुटुपुटु भएपछि त मान्छे कसरी निस्कन्छ.
1: अनावश्यक रूपमा पनि अलिकति महिला दिदी बहिनी रुम लिनु भएको
0: एकदम धेरै. उहाँहरू अलिकति बढी गफहरू गर्ने, अहिले त झन् यो टिकटक मिडिया रिल बनाउने यो उसले पनि महिला दिदी बहिनी त्यतै पनि बढी लागिरहनु भएको छ. अनावश्यक तडक भडकमा लाग्ने हो. आफूले आफूलाई कसरी चिनाउने हो, कसरी पहिचान बनाउने हो, कसरी राम्रो गर्ने हो, कसरी आफूभन्दा नजान्ने मान्छेलाई सिकाउने हो भन्नेतर्फ अगाडि बढ्यो भने मात्रै महिला दिदी बहिनीहरू अगाडि बढ्न सक्नुहुन्छ. अब घरमा पुरुषले रोक्छ, श्रीमानले रोक्छ, ससुराले रोक्नुहुन्छ, सासूले रोक्नुहुन्छ भनेर बन्धन भएर बस्यो भने त सधैँ बन्धित भएर जीवन जान्छ. बन्धन त कसैले कसैलाई बनाउँदो हुँदो रहेछ कि आफूले मिलाउनु पर्दो रहेछ जस्तो लाग्छ.
1: अब बन्धन अरूलाई दोष दियो तर बाँधेको आफैले पो हो कि
0: आफैले आफैलाई,
1: त्यो पनि हामी सोच्नु पर्यो. हामी दिदी बहिनीहरूले कतै हामी आफूले आफूलाई त बाँधिरहेका छैनौँ, दोष चाहिँ अरूलाई दियो त्यो पनि अनुभव गर्नु पर्यो. र त्योबाट निस्कने कसरी, सही समयको व्यवस्थापन गर्ने कसरी, आफ्ना कार्य योजनाहरू गर्ने कसरी र सबै चीजमा अगाडि बढ्ने कसरी भन्ने त हामी आफ्नो लागि आफैले गर्नु पर्यो. र हामी सम्पूर्ण दिदी बहिनीहरूले, हाम्रो महिलाले जहिले पनि हामी भन्ने गरिन्छ नि अधिकार पाइएनौ अथवा अवसर पाएनौ भन्ने गुनासाहरूलाई अलिक पर राख्दै, होइन अवसर पनि छ हाम्रै वरिपरि र अधिकार पनि छ र त्यसको सही सदुपयोग गर्ने एउटा बानी पनि हामी आफैले बसालिरहनु पर्यो. यी विविध कुराहरू गरिरहँदा यहाँले महिला दिदीबहिनीहरूको उत्थान अब महिला दिदीबहिनीहरूको अवस्था बारे पनि कुराकानी गर्यौं र हाम्रो यो महिला दिदीबहिनीहरूकै लागि गरिएको कार्यक्रम भएको भएर कुरा त अगाडि नै धेरै आइसके तर यहाँले अन्त्यमा हाम्रा सम्पूर्ण जो दिदीबहिनीहरू आफ्ना हृदयका आवाजहरूलाई आफ्ना हृदयका कुराहरूलाई लुकाएर अथवा भित्रबाट अघि नै पनि भन्न त भन्यो तैपनि अझै बाहिर निस्कने जमरको गरिसक्नु भएको छैन अथवा त्यो आँट उहाँहरूमा आइसकेको छैन भने हामी कसरी यी दिदीबहिनीहरूलाई बाहिर आउनुहोस् भनेर हामी कसरी आह्वान गर्न सक्छौ अथवा यहाँले सम्पूर्ण दिदीबहिनीहरूलाई एउटा के सन्देश दिन चाहनुहुन्छ?
0: म सम्पूर्ण दिदीबहिनीहरूलाई के दिन चाहन्छु भने सन्देश दिदीबहिनीहरू हामी सबैले गर्न सक्छौ, गर्न नसक्ने केही कुरा पनि छैन, असम्भव यो संसारमा केही पनि छैन, जस्तो कुरालाई पनि हामी सम्भव तुलाउन सक्छौ। त्यसै माथि फेरि हामी नारी पृथ्वी हौ, हामी पृथ्वीले त हरेक कुरा हाम्रो सहेर पृथ्वी बसिरहेको छ भने हामी पनि नारी त्यही पृथ्वी त आउने प्रकृति हौ। त्यस कारणले हामीले हरेक कुरालाई सहँदै हरेक बाधा विवधानलाई छोड्दै अगाडि बढ्नुपर्छ, अगाडि बढ्न सक्नुहुन्छ सबैले, नसक्ने यहाँ कोही पनि छैन। त्यस कारणले आफ्नो मनलाई बलियो बनाउनुहोस्, अगाडि बढ्नुहोस्, हरेक बाटोहरू आफसे आफ खुल्दै जान्छन्, कसैले पनि हामीलाई रोक्न सक्दैन। हामीले हाम्रा आवाजहरूलाई अगाडि बढाउन सक्छौ, राम्रो कामहरू गर्न सक्छौ र आफूलाई चिनाउन सक्छौ। त्यस कारणले महिला दिदीबहिनीहरू हरेस खान हुँदैन, अगाडि बढ्नुपर्छ। आफ्नो समय परिस्थिति आफ्नो घर व्यवहार आफ्ना श्रीमान छोराछोरी सबैलाई व्यवस्थापन गरेर अगाडि बढ्ने हामी नै हो, हामीले गर्न सक्छौ।
1: धेरै धेरै धन्यवाद।
0: धन्यवाद हजुरलाई पनि र रेडियो सफलतालाई पनि हृदयबाट धन्यवाद टक्राउन चाहन्छु।
1: हवस्त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ। अर्को हप्ता हामी समाजमा हृदय देखिने काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार समाज आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरू लिएर आउनेछौ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि शैक्षिक तथा सामाजिक व्यक्तित्व सृजना थापाज्यूलाई पनि हार्दिक धन्यवाद भन्दै कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। खुलेर निकालौं हृदयको आवाज। धन्यवाद। नमस्कार। शुभ साता।

0: नाथ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा छ बैदाम,
2: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्डेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
3: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 9846059581,
3: 9166715475।

0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङमा धनसारमाथि पहिरो खस्ता, दुईजनाको मृत्यु, बाढ़ी र पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध, कान्ति लोकपत्र अरिणीको मेची राजमार्ग पूर्ण रूपमा बन्द, ट्रकमा ठक्किएर ट्रकमा आग लागि हुँदा चालकको मृत्यु, सुनसरीमा जारी कर्फ्यू आदेश हटाइयो, पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु, र लिग दुई अन्तर्गत नेपाल नामिबियासँग मात्र 3 रनले पराजित। अब सुनौ पूरा समाचार। लमजुङमा धनसारमाथि पहिरो खस्ता, दुईजनाको मृत्यु भएको छ। मध्य नेपाल नगरपालिका वडा नम्बर 7 भाट बेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुई तले धनसार भत्किएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्साङदी गाउँपालिका एज घनपोखरा नायुका टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ। धनसार भत्किँदा उनीहरू सहित 4 जना घाइते भएका थिए। घाइते मध्ये आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इप्रका भोरले टारका प्रहरी प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिनुभएको छ। उता अविरल वर्षा, बाढ़ी र पहिरोको कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार ललितपुरको बागमती गाउँपालिका 3 पाण्डुर स्थित कान्ति लोकपथ आज बिहान 5:35 बजेदेखि पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्ग अन्तर्गत 4 किलो र कोदारी दुई स्थानको पहिरो खसेको कारण सड़क पूर्ण रूपमा बन्द छ। कोशी प्रदेशको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग झापा ताप्लेजुङ सड़क पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। यद्यपि त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको छ। भोजपुरको मध्य पहाड़ी राजमार्ग बाढ़ीका कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ। यस्तै बाढ़ी र पहिरोका जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ। काभ्रेको खुरकोट नेपाल थोक कुटुन्जेबेसी खण्ड बीपी राजमार्गमा बाढ़ीको सम्भावनाका कारण साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चल्न दिएको हामीलाई खबर प्राप्त भएको छ। उता धनकुटाको 24 गाउँपालिका 4 फलामे टार स्थित तामोर करिडोर खण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आग लागि हुँदा चालक जलेर मृत्यु भएको छ। विराटनगरबाट चाप्लेजुङ तर्फ जलविद्युत आयोजनाका सामग्री बोकेर जाँदै गरेको PR1020001/5366 नम्बरको लोबेड ट्रक फेल भई सड़कको भित्तामा ठोकिएपछि चालक आग लागि भएको थियो। घटनाको जानकारी प्राप्त हुन साथ अस्थायी प्रहरी पोस्ट फलामे टार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। ट्रकको अगाडिको भागमा लागेको आगोमा परि चालक भोजपुरका 30 वर्षीय विशाल राय ट्रकबाट बाहिर निस्किए पनि जलेर मृत्यु भएको छ। दुर्घटनामा ट्रकको सहचालक जिल्ला तेर्थुम मेलुङलुङ नगरपालिका 9 निवासी 18 वर्षीय सञ्जीव संग्रलाको पनि सकुशल रहेका छन्। दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। उता सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यू आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गर्दै मिति 2083 साउन 11 गते राति 9 बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको हो। स्थानीय प्रशासनले 2028 दफा 6 बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न भेला हुन जुलुस प्रदर्शन सभा बैठक तथा घेराउ गर्न नपाइने गरी जारी गरिएको उक्त कर्फ्यू आज बिहान 12:15 बजेदेखि लागू गरिएको प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा छ। यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका 3 र 6 पूर्वी सीमा महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीको कर्फ्यू आदेश जारी गरिएको थियो। पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु 2K 2447 नम्बरको टिप्पर गए राति तानसेन नगरपालिका 12 गाईघाट नजिकै ओह्रालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा बागलुङको ढोरपाडा नगरपालिका 1 खप्तरी बाङका 25 वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी टिप्परमा सहचालक हुन्।
लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सहचालक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। अवस्था सामान्य रहेको टिप्पर चालक पिन बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विदेशको समाचार, अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेले ब्राजिल भ्रमणका क्रममा आफ्ना समकक्षी लुइज इनासियो लुला दा सिल्भालाई चोर र दोषी भन्ने अभिव्यक्ति प्रयोग गरेपछि ब्राजिलले विरोधास्वरूप अर्जेन्टिना स्थित आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ। मिले ब्राजिलको साओ पाउलमा अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनमा उम्मेद्वार फ्याबियो बोल्सोनारोको चुनावी अभियान उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। उनले लुलाको नाम स्पष्ट रूपमा नलिए पनि चोर र अपराधी भन्दै टिप्पणी गरेका थिए। उनले लुला भ्रष्टाचार सम्बन्धी मुद्दामा जेल बसेको घटनालाई समेत संकेत गरेका थिए। ती भ्रष्टाचार सम्बन्धी सजायहरू पछि अदालतले रद्द गरिदिएको थियो र लुला सन् 2022 पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए। मिले जेलमा रहेका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लोबियो बोल्सोनारोको पनि राजनीतिक असहयोग मानिन्छ। अब खेलकुदको समाचार, आईसीसी क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा भइरहेको ओडीआई श्रृंखलामा नेपालले लगातार त्यस हार्दै गरेको छ। सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। नामिबियाले दिएको 212 रनको लक्ष्य पछ्याएको नेपालले 50 ओभरमा 6 विकेट गुमाएर 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 89 बलमा 44 रन बनाए। कप्तान रोहित पौडेलले 41 तथा आरिफ शेखले 38 र कुशल भुटेले 34 रन बनाए। गुलशन झा 19 रनमा अभिजित रहे। नेपाल अन्तिम 4 ओभरमा 40 रन आवश्यक थियो। 47 ओभरमा 5 रन जोडेको नेपालले 48 ओभरमा 7 रन जोड्यो। 49 ओभरमा 12 रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा 17 रन आवश्यक भएको थियो। अन्तिम ओभर बलिङ गर्न नामिबियाका कप्तान जेराड पारासमा आए। पहिलो बलमा लेगबाई 2 रन खर्चेका उनलाई दोस्रो बलमा आरिफले 1 रन लिए। तेस्रो बलमा गुलशन झाले चौका प्रहार गरेपछि नेपाललाई 3 बलमा 10 रन आवश्यक भयो। त्यसपछि गुलशनले 2 बलमा समान 2-2 रन लिएपछि नेपाललाई अन्तिम बलमा 6 रन आवश्यक थियो। एरा साइस वाइड फामेमा पछि 1 बलमा 5 रन आवश्यक भयो। त्यसपछिको बलमा गुलशनले 1 रन मात्र जोड्न सके। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिए भने रुबेन ट्राम्पलामानले 2 विकेट लिए। 1 विकेट रनआउट मार्फत प्राप्त भयो। बर्नार्ड रुकोल्फले किया फाइटी बलिङ गर्दै 10 ओभरमा 14 रन मात्र खर्चिए। त्यसअघि टसारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। नामिबियाका लागि जान फ्राङ्कले शतक प्रहार गरे। 149 बलमा 3 चौका प्रहार गर्दै 100 रन बनाएपछि उनी रनआउट भएका थिए। लाउरेट स्टिङ पम्पले 87 बल खेल्दै 4 चौका र 1 छक्काको मद्दतमा 59 रन प्रदान गरे। दोस्रो विकेटका लागि फ्राइलिक र स्टाइक कम्पले 131 रन बनाएका थिए। नेपालले यसअघिका दुवै खेलमा पराजित भएको थियो। शीर्ष 4 रहँदै ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना थप कमजोर बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेलमा नेदरल्याण्डसँग खेल्नेछ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। लमजुङमा धनसारमाथि पहिरो खस्दा 2 मृत्यु। बाढ़ी र पहिरोको कारण विभिन्न राजमार्ग अवरूद्ध। सड़कमा ठोक्किएर ट्रकमा आग लागि हुँदा चालकको मृत्यु। सुनसरीमा जारी कर्फ्यू आदेश हटाइयो। पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु। 2 क्रिकेटमा नेपाल नामिबियासँग 3 रनले पराजित। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण समाचारहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो अर्को समाचार बुलेटिन अहिले सबै खबर सङ्गालो छ। हामीसँग सफलताको पाइलामा उक्ति विरोध पाइसक्नु सक्नुहुन्छ। कार्यक्रम लोकसौजारी रेडियो सफलता।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरुसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टु मिट छ।
2: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
3: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरूको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजेसम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार शुभ प्रभात साथमा लोक सांगीतिक अभिवादन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति उपस्थित भइसकेकी छु कार्यक्रम लोक चौतारी लिएर श्रोता मित्र कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेज र रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट मयाहरूकै साथमा रहनेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली उराली भन्ज्याङ चौतारी वनपाखा गाँस दाउरा मेलापात पानी पन्देरो डाँडा काँडा खोला नाला कुनाकन्दरामा गुन्जने मिलन बिछोड र दुःख सुखमा साथ दिने भाकालाई प्रस्तुत गर्ने गर्छौ। श्रोता मित्र आज भने म मंगलबारको श्रृंखलामा छु। आजको श्रृंखलामा पनि म अत्यन्तै मिठा मिठा रमाइला रमाइला मर्म स्पर्शी सांगीतिक कोशेलीहरू प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने कोशिशमा जुटी रहनेछु। भन्दै यति बेला भने कति पनि ढिला नगरिकन मिठो सांगीतिक कोशेली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघाने अनुमति माग्छु। बद्री सापकोटा अनि शान्ति श्री परियारको सुमधुर आवाजमा सजिएको मिठो सांगीतिक कोशेली केही समय अगाडि भर्खरै मात्रै हो, धेरै लामो समय पनि भइसकेको छैन, एकदमै बजार तताउन सफल मौलिक गीत मानुङ कोटाईमा यो मिठो सांगीतिक कोशेली कार्यक्रमको शुरूआतमा स्वीकार्नुहोला।

हजुर, मानङ कोटाईमा अत्यन्तै मिठो गीत प्रस्तुत भइसकेको छ। बद्री साकोटा अनि शान्तिश्री परियारको आवाजलाई पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कौशलहरू प्रस्तुत गरिरहेकी छु। आजको मंगलबार श्रृंखलामा रहेर कतिपय दिदी बहिनीहरू आजको मंगलबारे व्रत बस्नुभएको होला। साउनको सोमबारे व्रत, मंगलबार यहाँहरू व्रत बस्नुहुन्छ, राम्रो पति पाऊ, पतिको आयु लामो होस्, आफ्नो स्वास्थ्य पनि राम्रो होस्। एक दिन व्रत बस्दाखेरि स्वास्थ्यलाई पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई पनि। अलिकति मान्छे आध्यात्मिक पनि हुनुपर्छ, तर आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। भन्दै यति बेला भने कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कौशल प्रस्तुत गर्नेछु कार्यक्रममा। देवी घट्टी त्यसै गरी हरिगिरी विमर्शीको सुमधुर आवाजमा, हरिगिरी विमर्शीको शब्द संगीतमा के दिम तनी मायालाई यो मिठो सांगीतिक कौशली, के दिन चिनो मायालाई यो मिठो सांगीतिक कौशली तपाईँ सम्पूर्णको लागि यति बेला सिक

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तकहरू, खेलकूद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161553071, 98067881234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 0161541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

हजुर एकैछिनको छोटो व्यापारिक विश्राम पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा म छु तपाईँको साथमा प्रीति। विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ, अवश्य पनि सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला भने कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा झुल्क्यो गाम डाँडैमा रेखा पोखरेल त्यसै गरी यज्ञ सापकोटा को मिठो सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत गर्नेछु, तपाई सम्पर्क लागि स्वीकार्नुहोला।

हजुर, अत्यन्तै मिठो सांगीतिक कुशली प्रस्तुत भइसकेको छ कार्यक्रममा झुल्क्यो गम डाँडैमा औ बस आडैमा। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशलीहरू प्रस्तुत गर्दा गर्दै आजलाई भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यानकि आजको बसाइलाई बीट मार्ने बेला भइसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कुशली सानो सानो घर छ म त तिम्रो भइसके प्यारो मान्छे जुनी जुनी तिम्रै बन्न पर्छ वसन्त थापा। त्यसै गरी देवी घटीको समुद्र आवाजलाई कार्यक्रममा प्रस्तुत गर्दै आजको बसाईमा जति पनि श्रोता मित्रहरूले कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै म तपाईँकै सहयात्री प्रीति पनि छुट्टिने अनुमति चाहन्छु। जय गीत जय संगीत तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
4: होइन आमाजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
5: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर्छ, न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
4: हेर्नुहोस् आमाजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
3: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz। तपाईँ बजार जाँदै हुनुहुन्छ, किनमेल त पक्कै गर्दै हुनुहुन्छ, किनमेल गर्दा कुनै पनि सामानको म्याद बुझ्नेछ कि छैन राम्रोसँग डेट हेर्नुहोला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नुहोला। सामानको मूल्य पहिल्यै सोधेर मात्र पैसा दिनुहोला र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नुहोला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।

0: टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: होइन हामी हिजो आज हजुर सारे चिन्तित देख्नुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
5: फोन नम्बर 061-57-9015
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846-59581
6: 9161-15475
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97050557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरानै भइसके।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266098।
4: Studio time.
5: It's

0: हेर्नु साङ्लो बरो बहिनीको विवाहको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसो मसँग मलाई स्यालेरी दिएर राखे।
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वा, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860410081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी। नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615553050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98560-22-25, 98560-26-110।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98560-1109, 98284-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित द गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। द गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स क पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्ती टू मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
7: सफलता स्टुडियो टाइम।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साच्चै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
6: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस,
5: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय, नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्विस,
7: कन्ट्याक्ट 0615553050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एक हार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, लागढुंगा पोखरा कास्की। फोन नंबर 0161553071, 9867881234, 9750577123, व्हाट्सएप नंबर 9801177123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न श्रमिक त काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 0161541984, 5141985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9856035111

0: हेलो
1: सुनिता सोचे छौ?
0: हजुर सोचे कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफओ र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा ताप चिकन बिरयानी हजुरकै सहर पोक।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9557325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742525, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: छौ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 2714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560288744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460000851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

0: 5507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9802127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811707123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

अब सफलताको साथमा नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-9663 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथ।

0: me just the super beauty, quite a sad sarmai.
1: नमस्कार म युनिक परियार तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460 59581
1: 98165 1475।
4: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
5: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में 1 वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में 2 वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
4: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस।
5: कन्ट्याक्ट 0615530500 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 98560-2325 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615747225 98560-2140 98560-2127 र 98038-2140। सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: गायिका सीता परियार। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
7: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055057 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको डिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै डिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने

0: गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ,
3: मेरी आमै नि घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584-541-9585, उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: खाने भोलि घटा कसरी जाने हो
1: बाबु को जान्छ त्यति टाढा तपाईँ थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि तपाईँजना उतै जाने भने म पनि जाने हो।

अब सुन्नुहोस् प्रमुख समाचार। गैराती परेको भीषण वर्षा र चट्याङका कारण देशका पहाड़ी भेगमा विद्युत आपूर्ति अनिश्चितकालका लागि बन्द हुनका साथै ठूलो क्षति पुर्याएको छ। मौसम विभागका अनुसार हिमाली भेगमा हिमपातको

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छ, उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 0615714430, 98560 85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 60 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289990।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6051। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्यलाभ कमाऊ।
9: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
8: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956-011-86, 9956-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9956-35-111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
4: मेरी आमै नि घर बनाउन लाग कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60 दोस्तीटु मिट्स। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 01165477 37, मोबाइल नम्बर 98560 28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाइ, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: चौरी बस्ने गोठा।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: ढोकामा पितल स्टील काँच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850612046 9850510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरू अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।